एमबीपीएससम्मको ब्रोडब्यान्ड इन्टरनेट 80% जनसंख्यामा पुर्याउने उल्लेख गरिएको छ। सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्यान्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव पनि त्यसमा गरिएको छ। यसै गरी सेटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूर संचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यांकन सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति 2082 कार्यान्वयनलाई समेत सहज र प्रभावकारी बनाउने लक्ष्य उल्लेख गरिएको छ। त्यसका लागि सरकारले एकीकृत दूरसंचार नीति स्वीकृत गरेपछिको 10 वर्षमा 98% जनसंख्यामा उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट पुर्याउने लक्ष्य राखिएको छ। इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दा समेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन। दुई पक्षमा विभाजित कंग्रेसलाई एकता गराउन देउवा फर्के लगत्तै निर्णायक पहल हुने अपेक्षा कंग्रेस वृत्तमा थियो। देउवा फर्केको 10 दिन बितिसकेको छ। 28 साउनमा फर्किएका देउवासँग सभापति थापाले बिहिबारदेखि भेट्ने समय मागेका थिए तर आइतबारसम्म पनि पाएका छैनन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशन बिना बागमती प्रदेश सरकारमा सहभागी भएका 3 प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरणको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन्।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा नभए पुनः सड़क संघर्षमा उत्रने चेतावनी दिएका छन्। आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै जेएनजी शहीद परिवार, कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। यता जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा आगामी भदौ 23 गते स्मृति दिवस मनाउने घोषणा गरेका छन्।
2: बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 की 3 वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गरिमाका बुबा मनोज चौधरीले कलैया उपमहानगरपालिका वडा नम्बर 14 पझा खोला किनारमा छोरीको अन्त्येष्टि गरेका हुन्। गृह मन्त्रालयमा शनिबार राति भएको 3 बुँदे सहमतिपछि कलैया प्रादेशिक अस्पतालको शव गृहमा रहेको गरिमाको शवलाई उनका बुबा चौधरीले बुझेका थिए। गृह मन्त्रालयमा मध्यरातसम्म चलेको छलफलपछि सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको थियो। सहमतिपछि सिमराको जनजीवन सामान्य बन्यो।
1: पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तुमा साउनमा 1,87,44,36,00,000 रूपियाँको वस्तु आएको हो।
2: सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेश सभाका 2/3 भन्दा बढ़ी प्रदेशसभा सदस्यले मन्त्री हुने अवसर पाइसकेका छन्। मन्त्री हुन बाँकी सांसद संख्या मात्र 9 रहेको छ। प्रजातन्त्र पुनर्वहालीपछि संघीय सरकारको अस्थिरताले विकासमा प्रतिकूल असर पारेको भन्दै संविधान सभाबाट बनेको नयाँ संविधानमा सरकारलाई स्थिर बनाउने प्रावधान राख्नुपर्ने आवाज चरको रूपमा उठेको थियो तर संघीय सरकारसँगै प्रदेश सरकार फेरबदल हुने अस्थिरताको चक्र भने उस्तै रहेको छ। सुदूरपश्चिममा मन्त्री बन्न अब 9 जना मात्रै बाँकी रहेका छन्।
1: अब शेयर बजार गत साता धितोपत्र दोस्रो बजारमा 22,46,00,000,000 रूपियाँ भन्दा बढ़ीको 5,61,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साता कुल कारोबार रकम 16.23% र 3.0% र कारोबार किता 14.19% वृद्धि भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि 7 जनाले उम्मेद्वारी दिएका छन्। नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्षीय कार्यकाल आगामी December 31 सकिँदैछ।
4: अब खेल र खेलाड़ीका खबर। 14 दक्षिण एसियाली खेलकुद साग आगामी चैत 3 साता पाकिस्तानमा हुने भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिल एनएसएओसी को बैठकले 14 साग 2083 साल चैत 20 देखि 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।
3: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा दलविहीन स्थानीय त किन र कसरी शीर्षकमा सुशील बहादुर कार्की र किरण सिटौलाको संयुक्त लेख छापिएको छ। गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मुलुक

0: सक्छ भन्ने प्रश्न उठ्न थालेको छ। ब्रिटिश काउन्सिलका एयरटेक इनोभेशन प्रमुख डाक्टर एडम एडमेटले शैक्षिक प्रविधि शिक्षण तथा डिजिटल सिकाई क्षेत्रमा 3 दशक भन्दा बढ़ी समयदेखि काम गर्दै आइरहेका छन्। उनका अनुसार एआईले प्रणाली सामग्री निर्माण प्रतिक्रिया प्रदान तथा सिकाईलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ, तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन। हालै काठमाण्डु भ्रमणका क्रममा उनले एआईले शिक्षामा पार्ने प्रभाव, यसको आलोचनात्मक प्रयोग नगर्दा उत्पन्न हुन सक्ने जोखिम तथा नेपालले एआईको लाभ सबै विद्यार्थी समक्ष कसरी पुर्याउन सक्छ भन्ने बारेमा चर्चा गरेका थिए र त्यसैको चर्चा आजको नागरिक दैनिकमा छापिएको छ। धेरैले एआईलाई सबै समस्याको एउटै समाधानका रूपमा हेर्छन् शीर्षक छापिएको छ।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: It's 6 AM अहिले बिहानको 6 बज्यो

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 8 गते सोमबार, सन् 2026 अगस्त 24 तारीख, साउन शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन, कांग्रेसमा देउबा र गगन बीच संवादको प्रयास।
0: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव, कक्षा 12 पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड़।
1: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका, मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध।
0: पाकिस्तानी सेना प्रमुख असिम मुनिर आज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास।
1: र टप एण्ड टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हेरिकेन सेक्रेटेरीसँग खेल्दै।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न

0: सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 0564212161, 596617, मोबाइल 98550607768, 98511625994, 98510542024। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: काया कैरनमा अब खबरको सिलसिला मन्त्री सांसद र पार्टी नेताहरूकै कतिपय गतिविधि र अभिव्यक्तिमा असन्तुष्ट सत्तारूढ रासोपा सभापति रवि लामिछानेले जनअपेक्षा अनुसार काम गर्न सिद्धान्तनिष्ठ राजनीतिक प्रतिबद्धता आत्मसात गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ नवनिर्वाचित केन्द्रीय सदस्यका लागि रासोपाले आयोजना गरेको दुई दिने प्रशिक्षणको समापनमा हिजो सम्बोधन गर्दै लामिछानेले पार्टी नीति र नेतृत्वका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको हो साथै उहाँले देशको भविष्य बदल्ने नेता बन्न पनि सुझाव दिनुभएको छ सभापति लामिछानेले क्षमता विज्ञता र योग्यताले मात्र नभई सफल राजनीतिज्ञ हुन त्यही स्तरको राजनीति प्रतिबद्धता खाँचो हुने बताउनुभयो सभापति लामिछानेले विगत 35 वर्षमा के भयो भनेर दोषारोपण गर्नुभन्दा अबको 35 वर्ष कस्तो बनाउने भन्ने योजना बनाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो हिजो हामीले दोष लगाउने कयौं मान्छेहरू थिए कयौं नेता थिए जसलाई दोष लगाउँदा पनि हुन्थ्यो दोषै दोषको चाङमा उभिएर आफूलाई अलग देखाउन हामी सक्छौं आज कसलाई दोष देखाउने हामीले दोष देखाउनु पर्ने कुरा छैन उहाँले भन्नुभयो अब यो 35 वर्षको हिसाब गर्ने होइन अबको 35 वर्षको योजना ल्याउनुहोस् अब बितेको 35 वर्षका लागि उहाँहरूलाई कसुरत गर्ने ठाउँमा हामी छैनौं जति सक्यौं गर्यौं धन्यवाद अबको 35 वर्ष कस्तो बनाउने हाम्रै हातमा छ रवि लामिछानेले भन्नुभयो आजको नयाँ पत्रिकामा खबर छ
4: यस्तै पार्टी सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा कांग्रेसको आन्तरिक विवाद संवादबाट समाधान खोज्न सकारात्मक देखिएका छन् सभापति थापाले निवर्तमान सभापति देउवालाई 15 महाधिवेशनमा पूर्व सभापतिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरेर कुरा सुन्न चाहेको बताउनु भएको छ देउवाले पनि पार्टी एकताका लागि थापासँग छलफल गर्न आफू तयार रहेको संकेत दिनुभएको छ सभापति थापाले केन्द्रीय समिति बैठक समापनका क्रममा देउवाप्रति लामो गुनासो राख्दै विगतमा उहाँलाई नजिकका नेताहरूले गलत सूचना दिएर पटक पटक अल्म ल्याएको दावी गर्नुभयो पार्टी एकताको प्रयासमा सक्रिय कांग्रेसका पूर्व केन्द्रीय सदस्य नयन सिंह महर ले हिजो देउवासँग भेट गरी थापा र देउवाबीच सम्वाद आवश्यक रहेको बताउनु भएको छ त्यसअघि उहाँले सभापति थापासँग भेटेर पार्टी एकताका लागि तीन विकल्प अघि सार्नु भएको थियो महरका अनुसार पहिलो विकल्प थापा र देउवा मध्य एकजनाले 15 महाधिवेशनको नेतृत्व गर्ने विषयमा सहमति खोज्ने दोस्रो विकल्प हो दुवै नेताले नेतृत्वको दावी छाडेर तेस्रो व्यक्तिको नेतृत्वमा निष्पक्ष महाधिवेशन गर्ने र तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता सम्बन्धी आउने अन्तिम फैसला दुवै पक्षले स्वीकार गर्ने आजको अन्नपूर्ण पोस्टमा खबर छ
3: सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ शुरू अदालतको फैसलाकै आधारमा चुनावमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक चुनावमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्या सर्वोच्चको छ संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता पुनरावेदकीय अधिकार र उम्मेद्वारको अयोग्यताका गण्डकीका सम्बन्धमा नयाँ नजर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभामा सदस्य राजीव गुरूङ दीपक मनाङ्गीको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतको आधारमा यो व्याख्या गरेको खबर गोर्खा पत्रले लेखेको छ।
4: शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएका छन्। सातवटै प्रदेशबाट सुझाव लिएर फर्केको शिक्षा मन्त्रालयले हिजो काठमाडौँमा सरकारवाला बीच पनि छलफल गरेको छ। यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठेको थियो। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको बताउनुभयो। अनिवार्य शिक्षा पालिकाबाट नै र निशुल्क शिक्षा संघीय सरकारसँगको सहकार्यमा ग्यारेन्टी हुनुपर्ने माग उठेको छ। उहाँले भन्नुभयो, संविधानले शिक्षालाई मौलिक हकमा राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिरै छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावक शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह एसिडीदेखि कक्षा 12 शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषय सरकारवालाहरूले उठाएका शिक्षाविद कोइरालाले बताउनुभयो। नेपाल शिक्षक महासंघले शिक्षक हकित सहित तत्काल शिक्षा ऐन जारी गर्न सरकारलाई दवाब दिँदै आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। दुर्गम जिल्लाबाट विद्यालय भवन लगायत भौतिक र शैक्षिक पूर्वाधारमा लगानी बढाउनुपर्ने सुझाव सरकारवालाहरूले दिएका छन्। कक्षा 12 स्थानीय तहको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूको जोड़ छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
3: कायाकैरनमा लामखुट्टे जन्य रोग नियन्त्रणको प्रयास बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
7: भर्ना खुल्यो।
5: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
5: फोन नम्बर 01 56 70 924, 56 70 925।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ
1: NBL अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामी छानेको निर्देशन कांग्रेसमा देवबार गगनबीच सम्वादको प्रयास शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने सर्वोच्चको नजिर विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव लगायतका खबर प्रस्तुत
5: गर्यौं। नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 वटा मात्र म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका भएको छ। यही कारण विवाद समेत शुरू भएको हो। मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध जनाएका छन्। मलेसियाले केही दिन अघि आप्रवासी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत नेपाल सहित 10 स्रोत देशहरूबाट श्रमिक लैजाने गरी म्यान पावर कम्पनीहरू सूचीकृत गरेको थियो। यो प्रणालीमा मलेसियाले नेपाल सहित बंगलादेश श्रीलंका म्यानमार पाकिस्तान थाइल्याण्ड कम्बोडिया भियतनाम भारत र फिलिपिन्सका म्यान पावर सूचीकृत गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले विज्ञप्ति निकाल्दै सूचीकृत बाहेक अरू म्यान पावर कम्पनी मार्फत श्रमिक नलैजाने जनाएको छ। मलेसियाले म्यान पावर कम्पनी सूचीकृत गर्ने विषयमा नेपालसँग कुनै परामर्श नगरेको र सहमति पनि नलिएको बताइएको छ। यो एकतर्फी रूपमा गरेको निर्णय हो। युवा श्रम तथा रोजगार मन्त्रालयले पनि यसका बारेमा ध्यानाकर्षण भएको जनाएको छ। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 वटा कम्पनीमा ताला लगाएको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही स्वरूप हिजो 2 म्यान पावर कम्पनीमा ताला लगाएको जानकारी दिनुभयो। उहाँका अनुसार एसिया लिंक सर्भिसेस प्रणाली र ट्रस्ट नेपाल ओभरसिज प्रणालीमा ताला लगाइएको छ। मलेसियाले लगाएको सिन्डिकेटमा सघाएको आरोपमा ताला लगाएको व्यवसायीहरूको दावी छ। कारोबार दैनिकले खबर छापेको छ।
4: अब स्वास्थ्य सम्बन्धी प्रसंग। नेपालमा अहिलेसम्म लामखुट्टेका कारण हात्तीपाइले औलो जापानिज इन्सेफ्लाइटिस जेई डेंगी लगायतका रोगहरू लाग्ने गरे पनि अहिले मृत्युदरका हिसाबले सबैभन्दा चुनौती जापानिज इन्सेफ्लाइटिस रहेको स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सरकारले मलेरिया हात्तीपाइले रोग अबको 5 वर्ष निवारण गर्ने लक्ष्यका साथ अघि बढ़दै गर्दा डेंगी र जापानिज इन्सेफ्लाइटिस जस्ता रोग नियन्त्रणमा चुनौती थपिएका छन्। लामखुट्टेजन्य रोग नियन्त्रणका लागि व्यक्ति र समुदायको भूमिका बारे इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँग सम्झना महर्जनले कुरा गर्नु भएको छ।
6: अहिले हामीले लामखुट्टे नेपालको कुन कुन धरातलमा पाइन्छ अथवा कुन कुन क्षेत्रमा पाइन्छ भनेर विस्तृत रूपमा अध्ययनहरू गरिरहेका छौं। कतिपय अनुसन्धानमूलक अध्ययनहरू भएका छन्, कतिपय कार्यक्रमको हिसाबले रोगलाई रोकथाम नियन्त्रण गर्नका निम्ति क्रियाकलापहरू मार्फत पनि लामखुट्टेहरूको सर्वेहरू भएको छ। त्यसले गर्दा विभिन्न थरीका लामखुट्टेहरू, उदाहरणका लागि औलो सार्ने लामखुट्टे नेपालको 55 जिल्लाबाट रिपोर्ट भएको छ। तराई देखि लिएर हिमाली जिल्ला मुगु जुम्ला सम्मबाट पनि रिपोर्ट भएको देखिन्छ भने कतिपय लामखुट्टेहरू जापानिज इन्सेफ्लाइटिस बनाउने लामखुट्टे नेपालको 27 जिल्लाबाट रिपोर्ट भएको छ। र त्यो चाहिँ तराईदेखि लिएर काठमाडौँ उपत्यका सँगसँगै अन्य पहाड़ी जिल्लाहरूबाट पनि रिपोर्ट भएको छ। त्यसले गर्दा लामखुट्टे यहाँले भने जस्तै नेपालको सबै ठाउँमा पाइएको छ। कुनै प्रजातिका लामखुट्टेहरू कुनै जिल्लामा पाइन्छ भने कुनै प्रजातिका लामखुट्टेहरू अरू कुनै जिल्लाहरूमा पनि पाइन सक्छ अथवा हिमाली पहाड़ी जिल्लामा पनि पाइन सक्छ।
7: समुदायले घर परिवारले चाहिँ यो लामखुट्टेको जीवन चक्र नै तोड्नको लागि होइन लामखुट्टेको वृद्धि विकासलाई नै कम गराउनको लागि के गर्न सकिन्छ?
6: सबैभन्दा पहिला त व्यक्तिगत सावधानी अप्नाउनु पर्यो। व्यक्ति स्वयंले के गर्ने लामखुट्टे बढ्ने सिजनमा अथवा यो बर्खा शुरूआत भइसकेपछि बर्खा सकिएको केही समयसम्म पनि लामखुट्टे नटोकाउनका निम्ति अप्नाउनु पर्ने उपाय शरीर ढाक्ने होला अथवा ढाक्नै नसकिने अवस्थामा चाहिँ लामखुट्टे भगाउने रिपिलेन्टहरू मलमहरू पनि आएको छ त्यसलाई प्रयोग गरेर होला अथवा घरमा चाहिँ जाली लगाउने झुलहरू प्रयोग गर्ने त्यो व्यक्तिगत सावधानीहरू एउटा परिवारले अप्नाउनु पर्ने सावधानीहरू चाहिँ भइ नै रहे। दोस्रो भनेको लामखुट्टेको वृद्धि विकास हुन नदिनका निम्ति चाहिँ आफ्नो घरको माथि छतमा अनावश्यक रूपमा काहीँ पानी जमेको छ कि त ट्याङ्कीमा पानी सञ्चय गरेको छ बिरको कभर लगाएको छैन कि त विभिन्न ठाउँमा जथाभावी फालिएका मिनरल वाटरको माथिल्लो बिर्कोमा पनि 4 ml 5 ml मात्रै पानी गयो भने पनि यो लामखुट्टे चाहिँ को आफ्नो सन्तान उत्पादन गर्न सक्छ। घरमा कुलर एसी छ फ्रिज छ भने त्यसको पछाडि थोरै पानी जम्मा भइरहेको हुन्छ त्यही पानीमा चाहिँ लामखुट्टे छ कि त अथवा ती सबै कुरालाई हेरेर हामीले पानी सञ्चय गर्ने अभ्यासलाई थोरै परिमार्जन गर्नुपर्छ। 7 दिनभित्र चाहिँ हामीले सञ्चय गरेको पानीलाई प्रयोग गरिसकौं अथवा प्रयोग गर्न सक्दैनौ भने लामखुट्टे नछिर्ने गरेर ढाकेर राखौं भन्ने हाम्रो एउटा त्यो पाटो भयो।
4: इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला आउँदो एक दशकमा भारतमा बिजुलीको माग

0: ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला शीर्षकको खबर कान्तिपुरमा छापिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हेलमेट र बक्सिङको पञ्जा लगाएका मानव रूपी ह्युमनोइड रोबोटले एकअर्कालाई मुक्का र लात्ते हान्दै बेला बेला पुर्लुक्क लडेपछि आफै तंग्रिएर उठेका दृश्य गएको वर्षको ह्युमनोइड रोबोट गेम्सका विशेष आकर्षण थिए। चीनको चिङहवा विश्वविद्यालय र जर्मन टोलीले बनाएका पाँच पाँचवटा रोबोट बीच भएको फुटबल म्याच पनि असाध्यै रोमाञ्चक थियो। अस्ति शनिबार उद्घाटन भएको ह्युमनोइड रोबोट गेम्सको दोस्रो संस्करण अझै उन्नत र रोबोटका व्यावहारिक क्षमता नाप्न सघाउने खेलकुद सहित शुरू भएको छ। यसपालि मार्शल आर्ट्स, स्ट्रीट डान्स, टग फर वार, भरोत्तोलन जस्ता 30 भन्दा बढ़ी नयाँ विधामा रोबोटहरूबीच प्रतिस्पर्धा भइरहेको छ। गएको वर्ष कतिपय प्रतिस्पर्धा नमूना वा सिमुलेटेड ठाउँमा गराइएको थियो। यसपालि रोबोटलाई साँच्चैको आगलागी वा फायर स्टेशन, सक्कली फ्याक्ट्री र घरहरूमा प्रतिस्पर्धा गराएर तिनको स्वायत्तता र बौद्धिक क्षमता पनि परीक्षण गरिँदैछ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको छ। बेजिङमा ह्युमनोइड रोबोटको भिडन्त नेपाल भने कछुवा गतिमा कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। इरान र अमेरिका बीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असिम मुनिर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मुनिरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अघि बढ़ाउनु हो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनिरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख छ। पाकिस्तानले पछिल्ला महिनाहरूमा इरान र अमेरिका बीच सम्वाद कायम गराउन आफूलाई मध्यस्थ वा सहजकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ। पाकिस्तानी सेनाको क्षेत्रीय राजनीतिमा रहेको प्रभावका कारण मुनिरको भ्रमणलाई सामान्य सैन्य भ्रमणभन्दा बढ़ी राजनीतिक तथा कूटनीतिक महत्वको रूपमा

0: हेरिएको छ। पछिल्लो समय अमेरिका इरानमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने तयारीमा रहेको छ भने इरानले त्यस्ता प्रतिबन्धलाई अस्वीकार गर्दै प्रतिकार गर्ने चेतावनी दिइरहेको छ।
1: अब खेल खबर। अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 बजे शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11सँग 9 विकेटले पराजित भयो। लगातार दुई हारपछि नेपाल ए आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछ। हर्बर्ट हरिकेन्स एकाडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल एलाई दबावमा राख्ने योजनामा छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा म्याग्दीको धौलागिरी मुना स्टेशनमा 48 मिलिमिटर पानी परेको छ। यसै गरी सिन्धुपाल्चोक ढुङ्गेमा 41 मिलिमिटर, दाङको कोइलाबासमा 76 मिलिमिटर, पर्वतको पञ्चासेमा 31 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
1: नेपालले 10 वर्षमा 10,000 मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भारतसँग 2080 सालमै गरिसकेको छ। निजी क्षेत्रले 923 जलविद्युत आयोजनामा 13 खर्ब 10 अर्ब रूपियाँ लगानी गरिसकेको छ। नेपालमा निर्माणाधीन प्रसारण लाइनका पूर्वाधार पनि भारततर्फै लक्षित छन्। तर भारतले बढ़दो विद्युत माग पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै सौर्य, वायु, जलविद्युत तथा ऊर्जा भण्डारमा लगानी बढ़ाइरहेको छ। यस्तो अवस्थामा यताको लगानी जोखिमबारे बेलैमा विश्लेषण गर्नुपर्ने बहस हुन थालेको खबर कान्तिपुरमा छ।
0: झण्डै 2/3 रासोपा सरकारले 45 दिनभित्र संघीय निजामती ऐन तर्जुमा गर्ने प्रतिबद्धता जनाएको थियो। तर सरकार गठनको 5 महिना पुग्न लाग्दा पनि यो विधेयक संघीय संसदमा पेश हुन सकेको छैन। कानूनी शून्यताको अवस्थामा सरकार निकटका केही मुठीभर कर्मचारीले भने कर्मचारी तन्त्रमा निकै चलखेल गरिरहेको पीड़ित कर्मचारीहरू बताउँछन्। जिम्मेवारी नदिने, दुर्गममा सरूवाको धम्की दिने, राजनीतिक रंग छर्किदिने लगायतका काम भइरहेको भन्दै कर्मचारीहरू त्रसित बन्नु परेको दुखेसो व्यक्त गर्छन् भनेर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
1: साधारण शेयर आईपीओ निष्कासनको स्वीकृति प्रक्रिया लामो समयदेखि रोकिएको छ। उद्योग जलविद्युत आयोजना तथा अन्य उत्पादनमूलक क्षेत्रमा पूँजी जुटाउने प्रयास दैमिक पूँजी बजार ठप्प नै छ। नेपाल धितोपत्र बोर्ड सेभेनले भने दोस्रो बजारलाई प्राथमिकतामा राखेको देखिन्छ। नयाँ पत्रिकाले खबर छापेको छ।
0: जिल्ला प्रहरी कार्यालय रौतहटले साउन 26 9 जना फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति निकाल्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरी अदालत बाहिरै जरिमाना असुलेर छोडेको थियो। फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिवाना असुली कागजमा गिरफ्तारी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
1: राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिने 400 केबीको हेटौँडा ढल्केबर सहित 10 प्रसारण लाइन सञ्चालनमा आउने भएको छ। चालू आर्थिक वर्ष 2083-84 सञ्चालनमा आउने प्रसारण लाइनमा नेपाल भारत दोस्रो अन्तर्देशीय प्रसारण लाइन 400 केबीकै न्यू बुटवल गोरखपुर पनि रहेको छ। नेपाल विद्युत प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार प्राधिकरण अन्तर्गत अघि बढ़ेका विभिन्न प्रसारण लाइनहरू मध्ये 10 परियोजनाको निर्माण चालू आर्थिक वर्षमै सकिने अनुमान गरिएको छ।
0: पर्यटकीय राजधानी पोखरामा अहिले एउटा मात्र 5 तारे होटल छ, पोखरा ग्रान्ड। भारतसँग सीमा जोड़िएको भैरवमा भने 3 तारे होटल सञ्चालनमा छन् र थप 7 निर्माण वा स्तर उन्नतिको चरणमा छन्। भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन, डेस्टिनेशन, वेडिङ, व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहर तारे होटलको केन्द्र बन्दै गरेको खबर कान्तिपुरमा छापिएको छ।
1: काठमाण्डुको भ्रिकुटी मण्डपमा भोलिदेखि 18 संस्करणको नाडा अटो शो सञ्चालन हुँदैछ। यो शोमा आन्तरिक उत्पादनले प्राथमिकता पाउने भएको छ। नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणका रूपमा रहने मेड इन नेपाल, मेड फर नेपाल पेभिलियनमा नेपालभित्रै उत्पादन हुने एसेम्बल गरिएका गाड़ीहरू र अटोमोबाइल सामग्री प्रदर्शन गरिने जनाएको छ।
0: काया कैरनमा अब पालो उखानको।
1: ढाटेको र काटेको कहिले मिल्दैन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन। कांग्रेसमा देउबा र गगनबीच संवादको प्रयास।
0: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव। कक्षा 12 सम्म पालिकाको क्षेत्राधिकार विधेयक मोजाम्बिकले सम्बोधन गर्नुपर्नेमा जोड़।
1: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका। मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध।
0: पाकिस्तानी सेना प्रमुख असिम मुनि आज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास।
1: र टप एण्ड टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। केही दिन अघि एक चर्चित सांसदले काठमाडौँको फोहोर व्यवस्थापन बारेको बैठकमा चर्का चर्की गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ त्यही बैठकको दृश्य छ अनि तीनै चर्चित सांसद टेबलभरि फोहोरै फोहोर बान्ता गर्दै भन्दै छिन्, कहिले गर्ने फोहोर व्यवस्थापन। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 67। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 99541-25996, 98422-92496, 98426, 98427-78। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ जुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाख सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरी राख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, सब थोक त्यहीँबाट हुन्छ त।
9: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
10: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्क्याम समेत तुरन्त बनाइन्छ।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9841-93-181 र 9869-78-33-33।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
12: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने।

राती पकाए नि मान्दिन कानाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752 67, मोबाइल 97655860, यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: के कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए,
1: होइन आजै आइपुग्छस् र।
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6 शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 0295751128, मोबाइल नम्बर 9852045741।
4: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर, विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरह

कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
2: सानुमाया शेर्पा 5 खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना सासंखर मादी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: जीवन फाविन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
3: लिम्बु विजय 5 खपन नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको संखुवा सभा
3: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
2: अर्जुनी अखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदा झै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई

www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्रो मोबाइल एप्स हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। विशेष गरी हाम्रो पात्रो भन्दा पनि तपाईँले यति बेला नेपाली पात्रोबाट चाहिँ मजाले सुनिराख्नु भएको छ हामीलाई अनलाइन मार्फत लाइभ मार्फत। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायीलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँले प्रत्येक दिन सुन्दै आउनु भएको छ। यो 1 घण्टाको समय अवधि भएर हामी तपाईँहरूसँग जोडिनेछौँ, तपाईँका विशेष शुभकामना सन्देशहरूलाई व्यवसायमा समेट्नेछौ। र यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी साथीहरूले प्रायोजन गरेर विशेष गरी प्रायोजनमा जोडिएर साथ दिनुभएको छ। जम्मा 20 जना मिडियाप्रेमी साथीहरू हुनुहुन्छ व्यवसायमा। हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको समय छ, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, जहाँ जहाँ हुनुहुन्छ, जुन जुन ठाउँमा हुनुहुन्छ, हामीलाई भरपूर मात्रामा सुनेर साथ दिनुहोला, छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदम बिहानीको बसाइ छ, यति बेला कतिपय साथीहरू ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बारीको काममा पुगिसक्नु भयो होला, कतिपय साथीहरू यति बेला बाटोमा यात्रा गरिराख्नु भयो होला, कतिपय साथीहरू यति बेला घरभित्रकै कामहरू अथवा खाना बनाउने कामहरू गरिराख्नु भएको होला, कतिपय साथीहरू स्कुल हिँडिराख्नु भयो होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्था हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर अथवा फोन कल गरेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायीलाई भनौँ तपाईँले सुन्दै आउनु भएको छ हप्ताको साथै दिन साथीभाइ तपाईँले सुनिराख्नु भएको छ। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत तपाईँले यति बेला फेसबुक अडियो लाइभबाट पनि सुनिराख्नु भएको होला, होइन, फेसबुक अडियो लाइभबाट सुनिराख्नु भएको छ भने तपाईँका यदि सम्झना सन्देश भनौँ आफ्ना विशेष शुभकामना सन्देश राख्नै पर्ने छन् भने पनि तपाईँले फेसबुक अडियो लाइभको कमेन्ट बक्सबाट पनि तपाईँले राख्न सक्नुहुनेछ। छोटोमा लेखेर पठाउनुहोला, म तपाईँको ती कमेन्टलाई पनि व्यवसायमा लिने कोसिस गर्नेछु। र आज भने चाहिँ हामी सोमबार व्यवसायमा छौँ, आज भने हामी प्रवासी मनहरूसँग जोडिन सक्दैनौ, जहाँ चाहिँ देशभित्र रहनुहुने साथीहरूले मात्रै व्यवसायमा फोन गर्नुपर्ने हुन्छ। र फोन गर्नुको लागि तपाईँहरूको लागि भनेर छुटिएको नम्बर 9840668623 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्न चाहन्छु। त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना। त्यसै गरी वैवाहिक जीवनमा बाँधि नै हुनुहुन्छ, दाम्पत्य जीवनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी नयाँ गाउँको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र जो जति साथी यति बेला आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ, तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि चाहिँ फटाफट तपाईँ फोन डायल गर्दै गर्नुहोला, सहभागिता जनाउँदै गर्नुहोला। 9840668623 को लाइन खुल्ला छ। र अब पनि म भने कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राख्नेछु, देशभक्ति गीत राख्नेछु। गीत पश्चात म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिए, उठ नेपाली उठ, अब उठ नेपाली बोलको गीत थियो। गीत पश्चात पुनः स्वागत छ। र अब भने चाहिँ म तपाईँहरूसँग म कुराकानी गर्नेछु, ढिला गर्दिनँ, यो समय तपाईँको लागि भनेर छुट्याएको समय हो। एक घण्टासम्म म तपाईँहरूकै साथमा रहनेछु। आउनुहोला 9846 6673 23 को लाइन खुल्ला छ। यो समयमा तपाईँका आफ्ना विशेष शुभकामना सन्देश छन् भने राख्नुहोला। र अब भने म ढिला गर्दिनँ, आजको लागि फर्स्ट लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ। कहाँदेखि कहाँ हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, म उहाँलाई अनियर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर हजुर, गुड मर्निङ, नमस्ते। गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सानो कमला बोल्दै हुनुहुन्छ, चैनपुरको भन्ज्याङबाट। हजुर, अनि के गर्दै हुनुहुन्छ कमलाजी यति बेला? हजुर, भनेपछि आज बिहानै जानु भएको थियो जस्तो लाग्यो बेसी हो। हजुर, भनेपछि सँगसँगै जानु भएछ, म पनि अब सँगसँगै उठेर ड्युटीतिर बस्नु पर्यो, तपाईँ पनि सँगसँगै होइन? हजुर हजुर, कुनै कुनै बेलामा त समय मिल्छ सँगसँगै सुत्ने, सँगसँगै उठ्ने, कुनै कुनै बेलामा त होइन, जो जहाँ भए पनि होइन। हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लगाउन त।
1: अनि बिरामी हुनुहुन्छ भाइमा, उहाँलाई साह्रै ठिक गर्नु होला भन्न चाहन्छु है। हिजोको दिनमा जन्मदिन मनाउने बहिनी आफ्नो हातलाई पनि जस्तो दिनको पुरै भए पनि देखेको खरामको दिनको यात्रा हुनुहुन्छ भाइ, मम्मी शुभ यात्रा राम्रोसँग गर्नुहुन्छ।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो, नमस्ते, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, वरुण चञ्चले भोजपुरबाट। वरुणजी, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि कार्यक्रमकै साथमा हुनुहुन्छ। हजुर हजुर, ल एकदमै आउनुभयो, खुसी लाग्यो। अनि यो व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि?
2: अनि त्यसै गरी आज बिदाई भएर बेटा यहाँ भोजपुरबाट बिराजनसम्म यात्रामा हुनुहुन्छ, अनि भाइ प्रकाश, अनि त्यसै गरी बुमा घिमिरे पनि यात्रामै हुनुहुन्छ एकैसम्मको, उहाँहरूलाई शुभ यात्रा भन्न चाहन्छु। अनि हिजो जन्मदिन मनाउने हाम्रो दिदी भूमिका राई तामाङ, अनि हाम्रो इसरी म्याङलाई एकदम धेरै जन्मदिनको शुभकामना हुन चाहन्छु। अनि एकदम प्रिय भाइ हाम्रो आशिष मिना शेर्पालाई चाहिँ एकदम ग्रेटफुल छन् भन्न चाहन्छु, अनि आफ्नो हेल्थको राम्रोसँग केयर गर भन्न चाहन्छु। अनि आशिष नयन धकल धर्मरत लगायत सबैलाई, अनि हाम्रो जो जतिलाई प्रोग्राम सुन्दा बसिरहनु भएको छ सबै सबैलाई गुड डे भन्दै सुतिन्छु है भाइ।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट हुनुहुन्थ्यो, वरुणजीसँग पनि म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला फोन लाइनमै हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर हजुर, गुड मर्निङ, नमस्ते, शिवारो, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भनेपछि चैनपुरबाट बोल्दै हुनुहुन्छ, ठ्याक्कै अब मैले मेरो नाम भन्न मिलेन, तपाईँले मेरो नाम लिनुभयो, म तपाईँको नाम लिन्छु। हाम्रो भनेपछि मनिषा पोया बोल्दै हुनुहुन्छ है? हजुर, के छ मनिषाजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर, कार्यक्रमकै साथमा हुनुहुन्छ। हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
3: त्यहाँबाट
0: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट हुनुहुन्थ्यो हाम्रो अभागी मनिषा पोया उहाँसँग म छुटे उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला फोन लाइनमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुरलाई कार्यक्रममा स्वागत छ है त हजुर इलामबाट दिलसा बोल्दै हुनुहुन्छ कता आज निन्द्रामै हुनुहुन्छ कि के हो दिलसाजी हजुर निन्द्राले त अघि छोडेको छ बजे मैले चाहिँ ठ्याक्कै सोद्धाखेरि यसो बोलेको सुन्दाखेरि निन्द्राले छोडेको छैन जस्तो लागिरह हजुर हजुर ल ठिक छ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला अनि आउनुभयो दिलसाजी कार्यक्रममा यो व्यवसायमा तपाईँका शुभकामना सन्देशतर्फ लगाउन त कसको लागि राख्नुहुन्छ
1: आजको लागि

0: चाहिँ आज जन्मदिन मनाउँदैछ हाम्रो सुशील मगर, उहाँलाई जन्मदिन धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे फेरि भन्न चाहन्छु। अनि कल्पना नाना चाहिँ यात्रामा हुनुहुन्छ, नानालाई शुभ यात्रा, राम्रोसँगले गएर फर्किनु होला है नाना भन्न चाहन्छु। अनि आदरणीय दादा जीवन साधन अनि सिक्ने पनि गर्दा हाम्रो
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला इलामबाट दिलसा राई, दिलसाजीसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो सबैबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरको किमालुङबाट चामलिङ निर्मला बोल्दै हुनुहुन्छ। के छ हाम्रो निर्मलाजीको खबर? हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ है? हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि?

0: सम्मेलनमा चाहिँ सानो चाहन्छु नलगाई भन्न चाहन्छु। अनि बहिनी सरगमलाई चाहिँ शिक्षा पल्ट शिक्षा भावना बहिनी भन्न चाहन्छु, मेरो छोरी मनिषालाई सुनिदिउँ। अनि त्यस पछाडिबाट आज दिनै 15 गते गएका जीवनमा बाध्य हुनुहुन्छ ठुलो दार्जिलिङमा। अनि त्यस पछाडिबाट हाम्रो के पो भन्छौँ सबैजनालाई शिक्षा जीवन पग्रिङ शुभकामनालाई भन्न चाहन्छु। अनि त्यस पछाडिको सब साथीहरू हाम्रो बहिनी सरकारलाई पनि विशेष कार्य सफलताको धेरै धेरै शुभकामना। हाम्रो आफ्नो लाइन बसेको
1: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चामलिङ निर्मला भोजपुरको किमालुङबाट हुनुहुन्थ्यो चामलिङ निर्मलाजीसँग म छुट्टै। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने यति बेला कोही साथी लाइनमै। हेलो गुड मर्निङ नमस्ते हजुर।
2: गुड मर्निङ नमस्ते शुभ बिहानी शुभ प्रभात।
1: हजुर गुड मर्निङ नमस्ते शुभ बिहानी कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
2: यता मोरङको रतुवा माईबाट शंकर ढकाल।
1: हजुर शंकरजी कार्यक्रममा स्वागत छ है त।
2: धन्यवाद।
1: हजुर ल अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् त्यति बेला के गर्दै हुनुहुन्छ?
2: खासै त्यस्तो काम केही छैन, अब बिहानै तिरिरिरिरि घाम लाग्यो गर्मी छ झन् साह्रो हुने होला। अब यस्तै छ अब यहाँको मौसम भन्नुपर्दा अनि मलाई भन्नुपर्दा ठिकै छ। अब खासै त्यस्तो धेरै काम छैन, घरिघरि काम गरौँ बसो यस्तै छ भन्नुपर्छ।
1: हजुर भनेपछि खबर खबर सबै ठिकै छ राम्रै छ एकदमै गर्मी गर्मी छ बिहानै बाटो होइन?
2: हजुर हजुर गर्मी त अब यो एक महिना 15 दिनसम्म चाहिँ गर्मीकै कुरा गर्ने हो।
1: हजुर हजुर एकदमै बाहिर ननिस्किनु होला, निस्किनै पऱ्यो भने शीतल फेरिपछि निस्किनु होला, आफ्नो ख्याल गर्नुहोला शंकरजी। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
2: हुन्छ फर्स्ट अफ अल त हजुर लगायत हाम्रो प्राविधिकमा रहनुहुनेलाई शुभ प्रभात भन्न चाहन्छु। बाँकी पल शुभ रहोस्, सारा सफलताको मंगलमा शुभकामना। अनि भोलि बर्थडे मनाउँदै हुनुहुन्छ, जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो इलामको बहिनी कमला मुखिया, उहाँलाई अग्रिम जन्मदिनको शुभकामना व्यक्त गर्दछु। आउँदै गरेको फेरि मुना मुखियाको पनि जन्मदिन आउँदैछ, उहाँलाई पनि अग्रिम शुभकामना व्यक्त गर्दछु। अनि कार्य सफलताको शुभकामना भन्नुपर्दा यता मेरो सम्झी इटरीतिर हुनुहुन्छ युवराज पोखरेल, अनि राजु कटवाल, अनि तेह्रथुमतिर हुनुहुन्छ सुमी लिम्बू, हनुमान कुमारी कान्छी कुलुङ, हलपर रोशनी लगायत जो जतिले अहिले यो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँ सबैलाई शुभ बिहानी भन्दै बिदा हुन चाहन्छु। हवस् नमस्ते।
1: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला शंकर ढकाल हुनुहुन्थ्यो शंकरजीसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्कार कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सबपोखरीको ज्यामिरीबाट दिलु रुङमाङसा बोल्दै हुनुहुन्छ कि? हाम्रो दिलुको खबर खावा सुनाउनुहोस्, त्यो समय बिहानीको बसाइ छ के गर्दै हुनुहुन्छ?
3: मेरो खबर सबै ठिकै छ राम्रै छ भन्नुको अर्थ म चाहिँ अहिलेको समयमा खाजा खाएर घाम गर्न जान लागेको, मौसमको बारेमा कुरा गर्नुको अर्थ एकदम मजाले घाम लागिरहेछ अनि तपाईँहरूतिर के मौसम?
1: हजुर हाम्रोतिर पनि मौसम त्यस्तै छ, मजाले बाहिर घाम लागिरहेको छ, एकदम कुलकुल मौसम छ, राम्रै छ ठिकै छ, गर्मी गर्मी छ जस्तै बिहानै बाटो भन्नुपर्छ है त। हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि? हजुर हजुर ल हुन्छ उहाँलाई पनि मेरो तर्फबाट गुड मर्निङ नमस्ते नमस्कार छ है त।
3: हुन्छ तपाईँको भिडियो मजाले सुनिसकिसक्नु भयो अनि अब सुब चन्द्रिकरामी गर्दा सर्वप्रथम त तपाईँ लगायत रेडियो अरुण अर्डिनेटर टिमको लागि साथमा मिठो माया सम्झना अनि परिसकेको शुभकामना भन्न चाहन्छु। अनि कृषिलाई आउनुहुन्छ दादा, दादालाई क्यारेक्टर पनि त कसैको शुभकामना साथमा मिठो माया सम्झना धेरै गरेर दादा टाढा आउनुभयो पनि भन्न चाहन्छु। अनि आज यात्रामा हुनुहुन्छ प्यारो मान्छे चल राई उहाँलाई यात्रा सफलताको शुभकामना साथमा मिठो माया सम्झना राम्रोसँग जानु होला भन्न चाहन्छु। अनि मिडिया ट्रेनिङ सेन्टरलाई पनि शुभ दिन भन्न चाहन्छु, अनि सम्झना रुम्बाङसँग पनि शुभ दिन भन्न चाहिँ, अनि मेरो घर परिवारमा पनि सबैजना शुभ दिन साथमा मिठो माया सम्झना भन्न चाहन्छु। अनि अहिलेको समयमा कार्यक्रम सुनेको कस्तो भएको
1: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सम्झना रुङबाङ सभापोखरीको ज्यामिरी बाटो हुनुहुन्थ्यो उहाँसँग म छुटे।

0: उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सिराहाबाट सरोज मैथिल बोल्दै हुनुहुन्छ, के छ हाम्रो सरोजजीको खबर खबर यो समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, यति बेला बसी बसाइ नै छ होइन? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा सरोजजी, तपाईँका विशेष शुभकामना सन्देश कसको लागि?
1: अनि त्यसै गरी कोही कति यात्रा गर्दै हुनुहुन्छ भने उहाँहरूलाई शुभयात्रा, कतिको जन्मदिनको यात्रा पनि उहाँहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना। यदि कुनै साथी अस्वस्थ हुनुहुन्छ भने उहाँहरूलाई स्वास्थ्य लाभको कामना, अनि केही साथीहरूलाई कार्य सफलताको शुभकामना दिनुभन्दा सङ्कटमा धेरै हुनुहुन्छ प्रतिनिधि कान्छुले अनि जस्तो दिनुहुन्छ अनि पान्तावा, अनि त्यसै गरी लगायत धेरैजना साथीहरू हुनुहुन्छ, विशेष गरी धेरैजना साथीहरू कान्छुले बस्नु भएको छ, मेरो नाम र आसन लक्ष्मीलाई माया गर्ने बिना गर्ने सम्पूर्ण श्रोताहरूलाई शुभ दिनको कामना भन्दै हजुर प्राय बताउँदै पनि प्राय।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सरोज मैथिल सिराबाट, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर दामकोबाट मन कुमारी कान्छी कुलुङ, कार्यक्रममा स्वागत छ है त तपाईँलाई। हजुर ल अनि यो समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि कार्यक्रम सुन्दै हुनुहुन्छ, घरतिरै हुनुहुन्छ? हजुर हजुर ल हुन्छ, अनि आउनुभयो व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो मन कुमारी कान्छी कुलुङ सङ्खुवा सबगतामकोबाट, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना विशेष गरी शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फेसबुक आइडियो लाइभतर्फ लाग्छु म, यति बेला धेरैजना साथीहरूले कमेन्टहरू गरिराख्नु भएको छ। भावना मगरले हेलो गुड मर्निङ नमस्ते, सिस म पनि सुन्दैछु है इन्डियाबाट, सबैमा शुभ दिन भन्नुभएको छ। ढकाल धर्मराज हुनुहुन्छ, उहाँले नमस्ते शुभ प्रभातमा ढकाल धर्मराज बिरतामर झापा घर वैहाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत मेरो शुभकामना सन्देश राख्नुपर्दा आज भदौ 8 गते जन्मदिन मनाउने हुने मेरो भाउजू निरू ढकाल, इलामका साथी दिनेश विकल्प सागर र मोरङका साथी सुरेश माझीलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। प्रयासी पवित्र मगर हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। मनिषा ग्लन हुनुहुन्छ, उहाँले गुड मर्निङ शुभ बिहानी अल भन्नुभएको छ भने कुमारी योङहाङ लावतीले पनि यति बेला सम्झना छ सबै सबैमा भन्नुभएको छ। दिलु रुङबाङसाले पनि हामीलाई यति बेला सभा पोखरी ज्यामिरीबाट सुन्दैछु है भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर प्रकाश कमर, धर्मदेवी घर भइहाल माडीबाट। हजुर के छ नि हाम्रो हजुर मामलिङबाट बोल्दै हुनुहुन्छ है? हजुर माडीतिर चाहिँ आउनु भएको छ। हजुर अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर ठिकै छ, राम्रै छ। हजुर हजुर ल समग्रमा सबै ठिकै रहेछ, सधैँभरि यस्तै राम्रै सुनिराख्नु पाऊ। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना। मेरो पनि समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। ल हुन्छ, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
2: हजुरलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि मेरो बाबा सूर्य कमर सियाबुङदेखि पानीको सम्मको यात्रामा हुनुहुन्छ, उहाँलाई शुभ यात्रा भन्न चाहन्छु। त्यसै गरी गीता तेलाङ्गी पानपुरदेखि माविसम्मको यात्रामा हुनुहुन्छ, उहाँलाई शुभ यात्रा भन्न चाहन्छु। अनि गुम्बातिरै केवरेल पानीतिर हुनुहुन्छ कविता चाहिँ, उहाँलाई आज
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। यति बेला शुक्रराज रसाइली निर्दोषले हेलो नमस्कार शुभ बिहानी पास्टर हिलियाङ साथ घर भई हाल पीडिएमडब्ल्यूबाट बाट हो के हजुरको खबर के छ, चिया नास्ता भयो भन्नुभएको छ, खबर सबै ठिकै छ राम्रै छ, चिया नास्ता भएको छैन, सबै सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी मिडिया प्रेमी निम्बु शेर्पा हुनुहुन्छ, उहाँले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते दिदी, म पाँच खबर चुङखुरुङबाट निमु शेर्पा हो, सुन्दैछु प्रोग्राम, सबैमा शुभ दिन भन्नुभएको छ। रोमन मोक्तान तामाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते फाफुल्ला, म भोजपुरी जेन्जी भोजपुर घर भइहाल साथ समुद्र पारेको देशबाट रोमन मोक्तान तामाङ हो भन्नुभएको छ। मर्निङ विशेष राख्नुपर्दा हजुरको लागि भन्नुभएको छ, अनि त्यसै गरी भोजपुरमा रहनुहुने मेरो घर परिवारको लागि सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला अनुसा मामफाङ हुनुहुन्छ, उहाँले पनि यति बेला हेभ अ वन्डरफुल डे अल भन्नुभएको छ। अस्मी सोताङले गुड मर्निङ मिस यु अल भन्नुभएको छ। त्यसै गरी रिमा थामी हुनुहुन्छ, उहाँले सेवारो दिज्यो भन्नुभएको छ। हजुर सेवारो म पनि सुन्दैछु ल प्रोग्राम भोजपुरबाट। रिमा थामी आज विशेष गरी जन्मदिन परेको छ मेरो प्यारो छोरा, उसलाई जन्मदिनको धेरै धेरै शुभकामना दिँदै छुट्टिन्छु है, नमस्ते बाई बाई भन्नुभएको छ। सुनिता घिसिङ हुनुहुन्छ, उहाँले पनि ह्याप्पी बर्थडे भन्नुभएको छ, तर कसलाई ह्याप्पी बर्थडे भन्नुभयो उहाँले नाम चाहिँ लेखी पठाउनु भएको छैन। सानु गमला हुनुहुन्छ, निमा शेर्पालाई गेट वेलसन, अनि त्यसै गरी गुड मर्निङ सुमिता निमा गुड मर्निङ सुमिता भन्नुभएको छ, निमा शेर्पाले गेट वेलसन, शुभ दिन अल सबैमा भन्नुभएको छ। यति बेला फोन लाइनमा कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, हेलो नमस्ते, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ, शुभ नाम पाउन हजुरको? हजुर इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ है? हजुर के छ युवराज जी, खबर खबर सुनाउनुहोस्।
3: खबर खबर सबै राम्रै छ, अहिले गर्मी बढ्दै गयो, काम गर्न सकिँदैन, त्यस्तै भइरहेछ।
0: हजुर भनेपछि गर्मी बढिरहेछ, काम गर्न सकिँदैन, यस्तै छ तराईको ठाउँमा होइन, के गर्ने आफ्नो ख्याल गर्नु होला होइन, धेरै दिउँसो घामतिर नगर्नु होला। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
3: हजुर शुभकामना व्यक्त गर्नु पर्दाखेरि प्रथममा हजुर लगायत जातिलाई शुभ बिहानी, यसै गरी मेरो घर परिवार श्रीमती छोरा बुहारी नातिहरूलाई मङ्गलमय शुभकामना, यतिरसम्म हुने हाम्रो परम मित्र सोनी लिम्बू, अन्त मोरङमा हुने मेरो सम्झी शङ्कर ढकाल, रत्नबहादुर थापा, यसै गरी राजु कटवाल, अनि हजुरको सीता भण्डारी, रोजिना नेपाली, सम्पूर्णलाई जय होस् मङ्गल होस् भन्न चाहन्छु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल त नभनौ, यति बेला हुनुहुन्थ्यो साथी उहाँसँग म छुटे, युवराज पोखरेल हुनुहुन्थ्यो उहाँसँग म छुटेर अब भने कार्यक्रममा म फेरि पनि दोस्रो साङ्गीतिकको चाहिँ एकदमै मिठो गीत छ, यो देशभक्ति गीत नै रहेको छ यो बिहानीको बसाईमा, एकदमै राजेश पायल राईको आवाजमा, राजेश पायल राईको आवाजमा रहेको एकदमै मिठो गीत छ यो गीत, सुन्दै रहनु होला, गीतपछि छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि फर्केर आउने नै छु।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: लुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने।
1: लाखै सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
6: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थ्यो, एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
5: खरङ सम्पर्क सञ्जीव कटवाल 9816348440,
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पछि पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण शान्त 90.6 मेगा हर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँले सुनिराख्नु भएको छ हप्ताको सातै दिन साथै बहिनी बिहान 7 बजेदेखि 8 बजेसम्म सुनिदिनु भएको छ। र अब पनि चाहिँ म ढिला गर्दिनँ, म फेरि पनि फोन लाइन तर्फ नै मोडिन्छु। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो, नमस्ते, गुड मर्निङ हजुर। हजुर, हेलो हेलो, गुड मर्निङ, नमस्कार, हेलो हेलो, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुरलाई एकदमै कार्यक्रममा स्वागत छ है त। हजुर, तपाईँ वारीपट्टि भन्नुभयो, म पारीपट्टिबाट बोल्दैछु होइन? हजुर, पारीपट्टिबाट बोल्दैछु। अब तपाईँले यता वारीपट्टि भन्नुभयो, म पारीपट्टिबाट भने चाहिँ हजुरको शुभ नाम युनिसा तामाङ बोल्दै हुनुहुन्छ मामलिङबाट। हजुर हजुर, पक्कै पनि। अनि के छ युनिसाजी, यो व्यवसायमा के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि एकदम मजाले प्रोग्राम सुन्दै तरकारी पकाउँदै हुनुहुन्छ। यति बिहानै कता जाने हो र आज यति छिटो गर्नुभयो?
1: हजुर,
0: ए ल, कामतिर निस्किनु पर्छ, त्यही भएर छिटै खाना खाएर छिटै निस्किने विचार गर्नुभयो है? हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त, कसको लागि?
1: हजुर, मेरो शुभकामना सन्देश राख्न फर्स्ट भने तपाईँलाई आजको दिन शुभ होस्, कार्यक्रमलाई धेरै धेरै शुभकामना भनेर।

0: साथीहरू हुन्छ जसले मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ, सबैलाई शुभ दिन भन्दै थियो कि टेक केयर बाई।
1: हजुर नमस्ते, टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युनिसा तामाङ, युनिसा प्लन तामाङ हुनुहुन्थ्यो, धर्मदेवी मामलिङको साथी। उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट अनुष्का बस्नेत बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ है तपाईँलाई। हजुर ल, अनि के छ हाम्रो अनुष्काजीको खबर सुनाउनुहोस् न। हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ। यता चैनपुत्र घाम लागिरहेछ, अरू सब समग्रमा ठिक छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ न, कसको लागि? हजुर नमस्ते, टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट अनुष्का बस्नेत, अनुष्काजीसँग छुट्यौँ म। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र लाइनमै हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते।
2: हेलो गुड मर्निङ, नमस्ते नाना।
1: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर खानबारी छ, तल्लो पाङ्ठाबाट तीर्थ राई बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ तीर्थजी।
2: हजुर अहिलेको समयमा प्रोग्राम सुन्दै बसिरहेको
1: छु। हजुर कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर ल, अनि के छ खबर खबर सुनाउनुहोस् न।
2: खबर खबर एकदमै ठिकै छैन न, सन्चै छु भन्नुपर्छ, अनि तपाईँलाई सुनाउनुहोस्, सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु मैले।
1: म एकदम ठिकै छु, सन्चै छु, म मात्र नभएको हामी सबैजना ठिकै छौँ भन्नुपर्छ है त। हजुर ल हस् हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि?
2: मेरो शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्ट तपाईँ लगायत रेडियो अरुण इन्टरटेनमा नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु। र केही साथीहरूलाई शुभकामना सन्देश छोड्नु पर्दाखेरि सर हुनुहुन्छ सुरज राज हुनुहुन्छ, अनि रिमा छामी, मितेश रेमिनी शेर्पा, मितेश रेमी राई अनिसा, अनि भूमिका राई, सुनि शेर्पा, अनि रञ्जना बाङ राई, रमिला राई, रञ्जित राई, सन्सगी किराजी लगायत साथीहरू धेरै हुनुहुन्छ, सपना मुखान तामाङ, बहिनी चन्द्रमा तामाङ लगायत मेरो नाम र आवाजसँग चिज परिचित र आज यो प्रोग्राम जुन चाहिँ माध्यमबाट सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको कार्यक्रममा सुन्न चाहन्छु। हस्त नमस्ते, बाबा भोलि।
1: हजुर नमस्ते, टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई खाँदबारी छ, तल्लो पाङ्ठाबाट हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभको कमेन्टलाई पनि म यति बेला स्थान दिनेछु। मातृका बस्नेत हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते, मातृका बस्नेत हो भन्नुभएको छ। मेरो नामसँग चित परिचित सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। रञ्जना बाङ हुनुहुन्छ, गुड मर्निङ सिस, के छ खबर, सन्चो हुनुहुन्छ होला, सन्चो हुनुहुन्छ होला नि भन्नुभएको छ। एकदम ठिक छु म, सुन्दैछु शङ्खुवा सभा मकालुबाट है भन्नुभएको छ। राजकाली कोटेले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते, मि झापाली हिरो राजकाली कोटे बिरतामु झापा जस नाउ युएबाट सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी दिलसा राईले डियर मित्रहरूले आदरणीय दादाहरूलाई शुभ दिन भन्नुभएको छ। यति बेला फोन लाइनमा कोही साथी हुनुहुन्छ, हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट उर्मिला राई, कार्यक्रममा स्वागत छ है हजुरलाई। हजुर हजुर ल हुन्छ, अनि व्यवसायमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई उहाँसँग म छुटेँ यति बेला अर्कोजना साथी हुनुहुन्छ हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सञ्जिता लिम्बू भन्नुभयो सञ्जिता लिम्बू कहाँबाट बोल्दै हुनुहुन्छ ओहो हाम्रो पुरानो मित्र पो हुनुहुँदो रहेछ त सञ्जिता लिम्बू पोखरी घर भइहाल अहिले त माधी ओखरबोटेतिर हुनुहुन्छ है हजुर अनि आज कताबाट हामीलाई सम्झनु भयो सञ्जिताजी हजुर एकदमै एकदम लक्की हुनुहुँदो रहेछ जे होस् धेरै समय पछाडि आज कुराकानी हुँदैछ तपाईँ त जहाँ मिडियाबाट कता कता पुगिसक्नु भएको थियो आज फेरि फर्केर आइपुग्नु भएको छ होइन हजुर कल लाग्दैन टाइम मिल्दैन जे होस् आज कल लाउनु भएको छ जे होस् खुसी लाग्यो कुराकानी भयो अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् त्यति बेला के गर्दै हुनुहुन्छ
3: मेरो खबर कागज सबै ठिकै छ आमा बिरामी भएर बसेको पाँच दिन छ दिन भयो आज चाहिँ घरको नै अरू त राम्रै छ भन्नुभएको छ
1: हजुर भनेपछि खबर सबै ठिकै छ राम्रै छ हस्पिटलको बसाइ लामो भयो आज घर पुग्नु भएको छ है हजुर ल एकदमै आफ्नो ख्याल पनि गर्नुहोला अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ
3: मेरो शुभकामना सन्देश राख्नु पर्दा सबैभन्दा पहिला त तपाईँलाई शुभ दिन अनि कार्य सफलताको शुभकामना रातमा पनि शुभ सम्झना भन्न चाहन्छु अनि आमा बिरामी हुनुहुन्छ आमालाई डिटेल चाँडै छुट्नु होला भन्न चाहन्छु अनि फेरि तान्जुमालाई धेरै सम्झना भन्दै जान्छु ल
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सञ्जिता लिम्बू चैनपुर पोखरी घर भइहाल माथिबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला म फेरि फोन लाइन तर्फै लाग्छु हेलो नमस्ते हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर भोजपुरबाट ईश्वरी मेवाङ बोल्दै हुनुहुन्छ ईश्वरीजी कता कुद्दै हुनुहुन्छ हौ तपाईँ एकदम हतारले हजुर भनेपछि भित्र थिए हतार बाहिर कुद्दै हुनुहुन्छ तपाईँ एकदमै कमेडी साथी हुनुहुन्छ हौ किनभने कहिले कता कुद्दै हुनुहुन्छ कहिले अत्तालेर बोल्नुहुन्छ होइन हजुर हजुर अब कुद्नै पर्यो फोन लागेपछि जता बाहिर त कुद्नै पर्यो हल्ला खल्ला छ भने पनि भाग्नै पर्यो होइन र हजुर हजुर एकदमै गाह्रो छ बल्ल बल्ल लागेको फोन ल ठिक छ अनि के छ खबर खबर सुनाउनुहोस् यति बेला के गर्दै हुनुहुन्छ
3: खबर ठिकै छ अहिले म खानै व्यस्त छु भनौँ न खानामै
1: अनि भनेपछि खबर खबर सबै ठिकै छ राम्रै छ खाना खानाको लागि व्यस्त हुनुहुन्छ भनेपछि पकाउनुको लागि व्यस्त हुनुहुन्छ खानाको लागि हजुर हजुर ल ठिक छ एकदमै हुनुहुन्छ अब जे होस् काममा बिजी भए पनि हामीले सम्झनु भएको छ आउनुभयो त कार्यक्रममा ल व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि
3: हुन्छ शुभकामना सन्देश जानुपर्दा हजुरलाई तपाईँ अरू नले आदर बिन्ती गराउ शुभ दिन भन्न चाहन्छु अनि आजको दिनमा यात्रामा छ भोजपुर जराइटारदेखि धरानसम्मको बहिनी सुनिकालाई एकदम शुभ यात्रा राम्रोसँगले जाऊ भन्न चाहन्छु अनि पर्सिको दिनमा बहिनी सुनिकाकै बर्थडे छ एडभान्समा ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु अनि छोरा युस हाङ लिम्बू चाहिँ बिमारी छ भोपातिर अनि बेटोल्छन् छोरा राम्रोसँगले निको हुनुहोला भन्न चाहन्छु अनि बर्थडे नै आउँदैछ भदैनी अपेक्षा मनुकला र एडभान्समा ह्याप्पी बर्थडे भन्छु अनि छोरी आइसिका आर्या अनि वरुण सन्तले सुस्मिता नाथ सिंह सिराज राई तुम्सा रोनिका राई अजिता कुलुङ अनि खुसी अनि तामाङ यसरी भनेर तिनीहरूले सबै सबैलाई आजको दिन शुभ रहोस् शुभ दिन भनेर नमस्कार बाई बाई.
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट ईश्वरी मेवाङ, उहाँसँग छुटेर अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ. साथीहरू अब दुःख नगर्नु होला, किनकि समयले नेटवर्क काटि नै सकेको छ. यति बेला 7:53 लगभग 14 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा. मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो. यति बेला विदा मागेर जानुभन्दा अगाडिकै कमेन्टहरू बाँकी छ. सुरेश राणा मगर हुनुहुन्छ, उहाँले हेलो दी गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु सभा पोखरी एक धुपुबाट हो, सबैमा शुभ दिन भन्नुभएको छ. त्यसै गरी यति बेला मन कुमारी कान्छेगुलुङले शङ्खुवा सभाग तामको बाटो सुन्दैछु भन्नुभएको छ. लिम्बू विजय हुनुहुन्छ, गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ. त्यसै गरी मिलन घाइल मोटो हुनुहुन्छ, गुड मर्निङ सिस्टर, हेभ अ गुड डे अल, दोहा कतारबाट सुन्दैछु भन्नुभएको छ. भने सुभाषी तामाङले गुड मर्निङ शुभ बिहानी सम्पूर्णमा भन्नुभएको छ. जुनिता चामलिङ राई हुनुहुन्छ, गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ. त्यसै गरी यति बेला साथीको कमेन्ट हेर्दैछु. टिकाराम सुनवारले नमस्ते नमस्कार, म टिकाराम सुनवार तिनजोरी मिडिया ग्रुपको सदस्य रामेसाप गर्वैहाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु. सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ. संगीत राई हुनुहुन्छ, उहाँले मिस यु अल भन्नुभएको छ. सञ्जु शेर्पाले पनि यति बेला शुभ दिन सबैमा भन्नुभएको छ. ईश्वरी मेवहाङ हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ. त्यसै गरी बबिता केछापकी मगरले पनि सबै सबैमा शुभ दिन भन्नुभएको छ. सञ्जिता लिम्बू हुनुहुन्छ, सञ्जिताजीले यति बेला नमस्ते सुमी, म सञ्जिता लिम्बू, यति बेला सञ्जिता लिम्बू हो भन्नुभएको रहेछ. उहाँले चैनपुर गर्वैहाल माधी ओखरबोटेबाट प्रोग्राम सुन्दैछु. मेरो मर्निङ विशेष राख्नुपर्दा फर्स्टमा हजुरको लागि शुभ दिन, अनि मेरो आमा बिरामी हुनुहुन्छ, आमालाई गेट ओल्छन् भन्न चाहन्छु र जान्छु ल, बाई बाई भन्नुभएको छ. हुन्छ, धन्यवाद छ कमेन्टको लागि. तपाईँको मम्मीलाई पनि एकदम शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेँ मैले व्यवसायमा. कमेन्टको लागि पनि सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिन चाहे. कमेन्ट छुट्न गएमा क्षमा चाहन्छु. यति बेला मैले कमेन्ट लगभग सबै साथीहरूको रिड आउट गरेँ जस्तो लाग्छ. धन्यवाद छ कमेन्टको लागि. र अब भने चाहिँ मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला भइसकेको छ. यति जसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु. त्यसै गरी यति जसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे. आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, केही अन्यर्थ नगर्ने होला भन्न चाहन्छु. र यस कार्यक्रमलाई प्रायोजन गरेर साथ दिनुहुने जम्मा हाम्रो 20 मिडिया प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देश आजको बसाइबाट भोलिको बसाइमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमित याखा आजको बसाइबाट बिदा हुन्छु. हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्.

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 0295701123,
1: मोबाइल नम्बर 9841062।
3: कहाँमा हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
4: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
3: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ?
4: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
5: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
6: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
5: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 98421-25969, 98422-54496, 98421-93686 र 98422-76778। शङ्खुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएलीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तँ गए तँ आए।
1: होइन, आजै आइपुग्छस् र।
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, शङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 98520454741।

0: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
1: काका किन सुत्तै गनगनाइरहनु भएको छ नि?
0: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
1: ए लु जचाउन जानुपर्छ काका।
0: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
2: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँकुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295712992, फोन नम्बर 98423-4549।
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: छिटो निस्कन भनेको ढिला भइसक्यो।
7: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
6: हेतेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
7: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
6: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
7: मलाई त मनोकामना सुन्छ पसलकै गहना चाहिन्छ नि फेरि।
6: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्छ पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
8: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
9: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
10: लै लै माया लै काटी माकुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
11: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz हरपल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक।

0: काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा घाम लागेको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। अरू ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना भनेछ। ठूलो वर्षाको सम्भावना भएका पहाड़ी तथा नदी आसपासका क्षेत्रमा पहिरो, गेग्रान, बहाव तथा स्थानीय खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। विशेष गरी यात्रा गर्दा मौसमको अवस्था र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान महाशाखाले सुझाव दिएको छ। गाड़ीहरूको प्रदर्शनी नाडा अटोसो 2026 को 18 संस्करण भोलिदेखि काठमाडौँको भ्रिकुडी मण्डपमा शुरू हुँदैछ। यसपटकको नाडा अटोसोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधि बारे जानकारी सहित नाम चलेका दुई र चार पाङ्रे नयाँ ब्राण्ड लन्च गर्ने तयारी छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा 200 भन्दा बढ़ी स्टल रहनेछन्। प्रदर्शनीमा यात्रुवाहक गाड़ीका 23, हल्का व्यावसायिक गाड़ीका 17 र दुई पाङ्रे गाड़ीका 13 गरी 53 गाड़ीका ब्राण्ड सहभागी हुँदैछन्। प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ गाड़ी, विद्युतीय गाड़ी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। यस्तै झण्डी 70 स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, लिब्रिकेन्ट्स, एक्सेसरीज तथा ग्यारेज उपकरण लगायत सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार नाटा अटो शोमा नयाँ गाड़ी र प्रविधिको प्रदर्शनीसँगै उपभोक्ता, व्यावसायिक, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अरू सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुनेछ। यस वर्षको प्रदर्शनीमा मेड इन नेपाल र मेड फर नेपाल समेत रहनेछ। नेपालमै उत्पादन तथा एसेम्बल भएका गाड़ी, ईभी, ब्याट्री, हेलमेट तथा अन्य मोटोमोबाइल कम्पोनेन्ट्सको प्रवर्धन गर्ने तयारी गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसा

0: आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणले त्यहाँका स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। प्रधानमन्त्री शाहको भ्रमणसँगै मुस्ताङको पर्यटन धार्मिक क्षेत्र र सड़क पूर्वाधार विकासले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुग्नु भएको थियो। उहाँ काठमाडौँबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टर मार्फत सिधै मुक्तिनाथ क्षेत्र पुग्नु भएको थियो। तर प्रधानमन्त्री शाह भने बर्खायाममा समेत बेनी जोमसम सड़क खण्डको कठिन यात्रा गर्दै आफै गाड़ी चलाएर अस्ति शनिबार जोमसम पुग्नुभयो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले त्यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु प्रसाद लालचन्दले बताउनुभयो। प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाट शुरू हुनु र सड़क मार्गबाट यात्रा गर्नुले जिल्लाको सड़क पूर्वाधारतर्फ समेत सरकारको ध्यान जाने आशा बढ़ेको उहाँको भनाइ छ। उहाँले कोर्ला नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले पुराना राजनैतिक दलसँग 35 वर्षको हिसाब माग्दै नहिड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। हिजो काठमाडौँमा भएको नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। विगतमा अरू नेता तथा दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ राजसभासँग नरहेको उहाँको भनाइ छ। उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकाल योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्विर भिडियो वा अरू सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत पीड़ितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न संचार माध्यम पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो। यौन हिंसाका घटनामा पीड़ितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैर कानूनी विषय भएको उहाँको भनाइ छ। विशेष गरी यौन हिंसाका पीड़ित बाल बालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरू सामग्री सम्प्रेषण गर्दा पीड़ितको गरिमा गोपनीयता सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। विमानले बनाउने लामो समय टिक्ने कन्ट्रेल अर्थात विमान आकाशमा उड्दा बन्ने बादल जस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग उड़ान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलो स्तरमा परीक्षण शुरू भएको छ। बेलायत सरकार गुगल एनएटीएस क्याम्ब्रिज विश्वविद्यालय इम्पेरियल कलेज लन्डन लगायतका संस्थाको सहकार्यमा अघि बढ़ेको अपरेशन ब्लू स्काइज कार्यक्रमले वास्तविक हवाई यातायातमा यसको प्रभावकारिता र सुरक्षा परीक्षण गरिरहेको छ। एआईले मौसम तापक्रम आर्द्रता र उपग्रहका तस्विर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ। त्यसपछि यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना घटाइने खबरमा उल्लेख छ। यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो। नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ। परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ। वैज्ञानिकहरूका अनुसार यसले उडान क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाड़ीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाड़ी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरूबाट इण्डियन प्रिमियर लीग आईपीएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढ़ी रन बनाएका छन्। भरतले यही वर्षको जून महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाड़ी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जापानिज इन्सेफलाइटिसको जोखिम बढ़दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन साली नदीको सिर
2: मणि चूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जन भित्रका खबरमा तपाईँलाई स्वागत छ। दिवंगत आफन्तको सम्झनामा नेवार समुदायले बाजागाजा सहित विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा एक महिने परिक्रमा गरिरहेका छन्। बौद्ध धर्मावलम्बीहरूले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजा सहित स्वयम्भूमा पूजा आजा गर्ने परम्परा रहेको छ। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुला पर्व अन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजा आजा गरेका छन्। काभ्रेको बनेपामा 124 वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिदिए आएको छ। यस वर्ष पनि भदौ 18 गते र 19 गते कृष्ण जन्माष्टमीका दिन कन्या पूजा हुने भएको छ। 124 वर्षदेखि परम्परा अनुसार बनेपाको पुरानो बजारमा वर्षे पछि सप्तमी र कृष्ण जन्माष्टमीका दिन पूजा गरिदिए आएको छ। रजसोला नभएका 10 वर्ष मुनिका कन्यालाई कन्या पूजा गर्ने गरिएको आयोजक सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ। ललितपुरको सप्तपुर महाविहार सिंह बहाली गुला महिनामा परम्परादेखि सञ्चालन हुँदै आएको चुली देह लक्ष्य चैत्य बनाउने कार्य भइरहेको छ। नेवा बौद्ध परम्परामा पवित्र गुला महिनामा मन्त्रोच्चारण गर्दै विशेष साँचो प्रयोग गरी माटो तथा सुगन्धित प्रार्थबाट ससाना चैत्य बनाउने धार्मिक परम्परालाई लुची देह थयोग्य अर्थात लक्ष्य चैत्य बनाउने भनिन्छ। गएको साउन 28 गतेदेखि हरेक दिन बिहान सञ्चालन भइरहेको लक्ष्य चैत्य बनाउने कार्य भदौ 27 गतेका दिन व्रत बसेर चैत्य निर्माण तथा पूजा गर्ने परम्परा छ। र काभ्रेका झण्डै 10,000 व्यक्ति नियमित रूपमा उच्च रक्तचापका औषधि सेवन गरिरहेका छन्। 2079 साल भदौ 17 गतेदेखि शुरू गरिएको अभियान अन्तर्गत जिल्लाका 13 पालिकाका 167 स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान उपचार र निगरानी भइरहेको छ। स्थानीय सरकार र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा 618 स्वास्थ्य कर्मीलाई तालिम प्रदान गरिएको छ। साथै काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोलिदेखि भुगडी मण्डलमा शुरू हुने नाटा अटो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। दिवंगत प्रतिको सम्झनामा स्वयम्भूमा पूजा आज। काभ्रेको बनेपामा 10,000 बालिकाहरू कन्या पूजामा सहभागी हुँदै। र ललितपुरको सप्तपुर महाविहार चिङ्क बहालीमा लक्ष्य चैत्य निर्माण गरिँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2 देखि 6, सिसिला गाउँपालिका 1 देखि 5, मकालो गाउँपालिका

0: भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुम गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जुन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम, पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98

0: 51094 98 12 37 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: के कान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 029571128। मोबाइल नम्बर 9852045741।
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862634964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको वेबसाइट www.pmamp.sanghuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852059079, सङ्खुवा सभा 029542079। 549527376 भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
6: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
7: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
6: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
7: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
7: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
6: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
8: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोपराइटर मेघराज साक्य,
6: टेलिफोन नम्बर 029570123,
7: मोबाइल नम्बर 9841106022।

0: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9862633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के पाक बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा सुनिल कोइरालाको नमस्कार। विभिन्न अधिकार सम्बन्धी संघ संस्थाले मुक्त हरुवा चरुवाको पहिचान पुनर्स्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरुवा चरुवा संघर्ष समितिको आयोजनामा पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरकार भन्ने नाराका साथ अघि बढ़ाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न संस्थाले सो आग्रह गरेका हुन्। राष्ट्रिय दलित नेटवर्क आरडीएन नेपाल, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलरी विकास मंचद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा मुक्त घोषणा भएको चार वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको जनाएका छन्। विज्ञप्तीमा भनिएको छ, विक्रम सम्वत 2079 साउन 2 गते सरकारले तत्कालीन प्रधानमन्त्री मार्फत हरुवा चरुवा प्रथा अन्त्य तथा हरुवा चरुवा मुक्तिको घोषणा गरेको चार वर्ष पूरा भइसक्दा पनि पहिचान, पुनर्स्थापना र अधिकार सुनिश्चित हुन सकेको छैन। यसमा सरकार गम्भीर बन्नु मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै उनीहरूले भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना जस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय केही स्वार्थ प्रेरित व्यक्ति तथा समूहले राजनैतिक स्वार्थ पूरा गर्ने उद्देश्यले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई हिन्दू विरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको भन्दै उनको सचिवालयले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। पुराना भिडियो तथा अभिव्यक्तिहरू तोडमोड

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ,
2: आईएमई गरौँ, आईएमई गरौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो 1 बजे प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। सत्ता साझेदार नेकपा र एमाले आफ्ना प्रदेश सभा सदस्यलाई थापा मगरको पक्षमा मतदान गर्न व्हिप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना 26 जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न व्हिप जारी गरिसकेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हिप लगाएको छ। उता कोशी प्रदेशका मुख्यमन्त्री हेमन्त कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने हुनु भएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ। थारू कल्याणकारिणी सभाले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्य तथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताउनु भएको हो। थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ 7 गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि टीकापुर विद्रोह आन्दोलनको माग मुद्दा एवं अबको निकास तथा नेपालको संविधानको अन्तर्वस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो। म्याग्दीको बहुप्रतिष्ठित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जलानको काम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। बाँध डिसेन्डर सुरूङ स्विचयार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 मेगावाट क्षमताको 1 वटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि हिजोदेखि परीक्षण थालिएको छ। 1 हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो। यस आयोजनाले वार्षिक रू 24,05,93,034 युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित 2075 चैत्रमा विद्युत खरिद बिक्री सम्झौता पीपीए गरेको थियो। सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षामा थप जिम्मेवार बन्न संगठनलाई निर्देशन दिनुभएको छ। रूपन्देहीको विन्ध्यवासिनी वाहिनी मुख्यालयमा आयोजित समारोहमा सम्बोधन गर्दै पौडेलले यस्तो निर्देशन दिनुभएको हो। संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्ने उहाँले निर्देशन दिनुभएको हो। महानिरीक्षक पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्च स्तरीय अनुशासन कायम गर्न पनि संगठनलाई निर्देशन दिनुभयो। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी क्रोनाक्री स्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा 30 जनाको मृत्यु भएको छ। अल जजिराका अनुसार भारी वर्षाका कारण दार एसलाम क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए। घटनामा 6 जना गम्भीर घाइते भएका छन्। सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाई लिएर चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्। ट्रम्पको हातमा नेलडाम, खुट्टा सुनिने र सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयमा यसअघि नै उनको स्वास्थ्यलाई लिएर टीका टिप्पणी हुँदै आएको छ। अहिले अर्को समस्या पनि देखिएको भनेर अमेरिकी अखबार वाशिङटन पोस्टले लेखेको छ। पछिल्लो समय ट्रम्पको तौल अस्वाभाविक रूपमा बढ़ेको देखिएको पोस्टले चिकित्सकहरूलाई उद्धृत गर्दै भनेको छ। उनको बढ़दो तौललाई पनि चिकित्सकहरूले स्वास्थ्य जोखिमका रूपमा उल्याएका छन्। व्हाइट हाउसले गत मेमा सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदन अनुसार ट्रम्पको तौल 108 किलो छ। सन् 2023 जर्जियामा निर्वाचन हस्तक्षेप

सम्बन्धी मुद्दामा पक्राउ पर्दा उनको रेकर्डको तौल करिब 97.5 किलो उल्लेख थियो। यस हिसाबले पछिल्लो 3 वर्षमै उनको तौल करिब 10.5 किलो बढ़ेको देखिन्छ। ट्रम्पको उचाइ 6 फिट 3 इन्च अर्थात करिब 1.91 मिटर छ। यस आधारमा 108 किलो तौल मोटोपनको श्रेणी नजिक छ। जर्ज वाशिङटन विश्वविद्यालयका चिकित्सक तथा नेशनल सेन्टर फर वेस्ट एण्ड वेलनेसका निर्देशक स्टक कहानले मोटोपन धेरै स्वास्थ्य समस्याको जड़ हुने बताए। यो समय अगावै अशक्तता र मृत्यु हुने जोखिमको प्रमुख कारण रहेको कहान बताउँछन्। राष्ट्रपतिले स्वास्थ्यलाई ख्याल गरी मोटोपन घटाउनतिर लाग्नुपर्छ, उनले वाशिङटन पोस्टसँग भने। अब खेल खबर। एल्ची विरूद्ध 5-0 जीत निकाल्दै साबेक विजेता बार्सिलोनाले स्पेनिस लीगको नयाँ सिजनमा प्रभावशाली शुरूआत गरेको छ। आइतबार म्यानुअल मार्टिनेज भलेरोमा पाहुना टोली बार्सिलोनालाई जीत दिलाउन राफिन्हा र फेर्मिन लोपेजले 2-2 तथा डेब्यू खेल खेलेका करिम एडेएमीले 1 गोल गरे। खेलको 14 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा एडेएमीले टोलीको अग्रता दोब्बर बनाए। राफिन्हाले 67 मिनटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। लोपेजले 71 र 79 मिनटमा गोल गरेपछि बार्सिलोनाले 5-0 जीत निकाल्यो। यो जीतसँगै बार्सिलोनाले 3 अंक जोडेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864060। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीँबाट जाने
4: लाखे सल्लाह दिएको के पाक त बोलेको। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154994, 98126742 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै
1: यहाँहरूलाई थाहा छ मेरो अध्यक्षतामा कार्यक्रम भएको थियो र कार्यक्रम संयोजकको रूपमा हाम्रो सविता पोखरेल जो संसारकै नेपालको महिला विभाग प्रमुख हुनुहुन्छ उहाँको संयोजकत्वमा सचिव कमल सरगमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो र भव्यताको रूपमा हामीले हिजो सफल पारिसकेका छौं। तपाईँले सामाजिक सञ्जाल फेसबुक अब विभिन्न ठाउँहरूमा हेर्न सक्नुहुन्छ हेरिरहनु भएको होला अनि त्यहाँ विमोचित हिजो गीतहरू विशेष गरी मौलिक गीतहरू थिए। सोही अवसरमा नारी श्रेष्ठा सम्मान 2083 लोकदोहरी गायिका टीका पुनलाई नगद रूप 5555 सहित सम्मान पनि गरिएको थियो। यो जानकारी म यहाँलाई गराउन चाहन्छु र हामीले भर्खरै हिजो मात्र विमोचित गीत मनको वेदना जहाँ देवी घरतीको आवाज रहेको छ सरोज लामिछाने युट्युब च्यानल मार्फत यो गीत बजारमा आएको छ। यो गीत हामीले यहाँलाई राख्यौं र सरोज लामिछाने देवी घरती कमल आचार्यको यसमा आवाज छ। सरोज लामिछानेको शब्द र संगीतमा विनोद बहादुरले एरेन्ज गर्नुभएको गीत यहाँलाई सुनाइसकेपछि म फेरि पनि यहाँलाई स्वागत गर्छु। अब आज हामी तपाईँका कमेन्टहरू पढ्छौं, तपाईँलाई थाहा छ एसएमएसहरू लिन्छौं, हामीलाई धेरैभन्दा धेरै साथीहरूले कमेन्टहरू गरिरहनु भएको छ। मिस्टर मोहनले पनि हामीलाई सुनिरहनु भएको जानकारी प्राप्त भएको छ। प्रकाश गजमेरले सबैलाई सम्झना गर्दै अब

बजने गीत सुनाउँछु भन्नुभएको छ। सन्तु दर्जु पनि हामी सँगै हुनुहुन्छ, सन्तुलाई पनि सम्झना छ। त्यस्तै गरी हाम्रो दिलखोश अनि ध्यानु देवीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। आरएसजी नमस्कार, यहाँले पनि हामीलाई सुनिरहनु भएको छ, यहाँलाई पनि सम्झना छ। समीर धनुकेले सधैँ सुन्नुहुन्छ, आज पनि सुनिरहेको जानकारी हामीलाई गराउनु भएको छ। नवराज तिमल सिन्हाले पनि नमस्कार, म पनि सुन्दैछु, इन्द्रणीको बसाई भन्न लेख्नु भएको छ। मिलन अधिकारीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, मनोज भण्डारीले सुन्दै हुनुहुन्छ, रविनले पनि सुन्दै र रहेको जानकारी, अनि हाम्रो ज्ञानजी हुनुहुन्छ, परिवर्तन सम्भव छ, म प्युठानदेखि आए हजुर भन्नुभएको छ। पूर्ण राउतले पनि गुड मर्निङ दाई भन्दै अब बज्ने गीत सुनाउन चाहेको जानकारी, सुनिल चौडागाईले सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। मन कुमारीले पनि सबैलाई सम्झना गर्न चाहनुभएको छ। कुमारी गुरूङले पनि अब बज्ने गीत सुनाउँछु है भन्न लेख्नु भएको छ, यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी अर्को साथी कलावती डाङ्गीले हामीलाई सुनिरहनु भएको छ, सुदूरपश्चिमको डडेलधुरा परशुरामबाट हामीलाई साथ दिइरहनु भएको छ। गोविन्द दाहालले युएसबाट म तपाईँलाई सुन्दैछु है भन्नुभएको छ। विमला भुजेलले काठमाडौँबाट सम्झना गर्न चाहनु भएको छ। हरिबहादुर ओलीले पनि दाङघोराईबाट सबैलाई सम्झना, अब बज्ने गीत सुनाउन चाहन्छु दादा भन्न लेख्नु भएको छ। कञ्चन खत्री श्रेष्ठ इन्द्रणीको नियमित श्रोता हुनुहुन्छ, आज पनि सुनिरहनु भएको छ। विक्रम धमलाले दाजु नमस्कार, म पनि आए भन्नुभएको छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु। हो, इन्द्रणीको बसाईमा हामी तपाईँसँग रहन्छौ, आज तपाईँका कमेन्ट र एसएमएसहरूले बढ़ी प्राथमिकतामा हामी राख्छौं, ती एसएमएसहरूलाई हामी बढ़ी स्थान दिन्छौं। तपाईँले हामीलाई फेसबुक लाइभमा कमेन्ट गर्न सक्नुहुन्छ, टिकटक लाइभमा, अनि 98510872 पनि एसएमएस छोड्न सक्नुहुन्छ। जुन गीतहरू रोज्न मन लागेको छ एसएमएस मार्फत अथवा साथीभाइलाई सम्झना समर्पण गर्न मन छ भने अवश्य पनि हामीले उल्लेख गरे अनुसार तपाईँले जानकारी गराउन सक्नुहुन्छ। एक्सट्रिम इनर्जी ड्रिङ्कले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। अब ढिला नगरौं, प्रविधि संयोजनमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ, ईशालाई अर्को एउटा गीत राख्नको लागि आग्रह गर्छु।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। हामी तपाईसँग रेडियो मार्फत देशैभर छौ अनि चन्द्रमणि गौतमको टिकटक लाइभ मार्फत पनि हामी तपाईँको माझमा छौं भने सामाजिक सञ्जाल फेसबुक लाइभमा रेडियो काठमाडौँ एचडी हाम्रो इसा बेला बेलामा बिर्सिनु भएको छ, भर्खरै लाइभ गर्नुभएको कि जस्तो लाग्यो, सायद मैले नभनेको भए बिर्सेको बिर्सी हुन्थ्यो जस्तो लाग्यो। त्यसपछि हामीलाई तपाईँले चाहिँ नेपाली पात्र हाम्रो पात्रमा सुन्न सक्नुहुन्छ डिजिटल माध्यमबाट, अनि देशैभरबाट रेडियो सुन्दै रहनुभएका तमाम साथी साक्षीकै भन्नुपर्दा अब तीज आउन धेरै दिन बाँकी छैन, लगभग अब 20 दिन त हुने होइन, 20 दिन पछि त महिलाहरूले पनि मजासँग तीज मनाउनुहुन्छ, हाम्रा दिदी बहिनीहरूले आमाहरूले एकदम अब घर परिवारमा सबैले मनाउनुहुन्छ नि सबैको होइन। इन्द्रणीको अवसरमा रहिरहँदा एक्सट्रिम इनर्जी ड्रिङ्कका सन्दर्भ जोडिरहेका छौं, विशेष गरी पेय पदार्थ र अब इनर्जी ड्रिङ्कका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कलाई नै यहाँले रोज्नुहुनेछ, रजाइमा पार्नुहुनेछ भन्ने चाहिँ विश्वास हो, त्यो विश्वास पनि मैले तपाईँबाट लिएको छु। इन्द्रणीको अवसरमा रहिरहँदा हामीलाई कमेन्ट पनि गरिरहनु भएको छ, एसएमएस गरे साथीहरूलाई नमन छ। दिनेश बरालले जोरपाटी काठमाडौँबाट इन्द्रणी सुन्दै रहेको जानकारी भनेर लेख्नु भएको छ। दिनेशजी यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु, इन्द्रणी सुनेर हामीलाई साथ दिइरहनु भएको अवस्था छ। त्यस्तै गरी हामीलाई फेसबुक लाइभमा कमेन्टहरू तपाईँले छोड्न अब थालिसक्नु भएको छ, कमेन्टहरू छोड्न सक्नुहुन्छ मैले भनिसकेको छु। रेडियो काठमाडौँ एचडी मार्फत आउँछ अनि यो कार्यक्रमलाई रेडियो काठमाडौँ 92.1 को पेजबाट शेयर हुन्छ, अन्य हाम्रा पेजहरूबाट पनि हामीलाई मजाले हेरिरहनु भएको छ, त्यो विश्वास लिएका छौं। यतिखेर भने हजुर दर्शन नमस्कार, मैले पनि नेपालगंजदेखि यो कार्यक्रमलाई सुनिरहेको छु, अपार माया, मेरो घर चाहिँ जाजरकोट पर्छ, सबैलाई सम्झना समर्पण गर्न चाहन्छु भन्नुभएको छ। विमला भुजेलले आज फेसबुक लाइभ आएको छैन भन्नुभएको छ, भर्खरै आइसके विमलाजी, हेर्नुहोस् फेसबुकमा पनि। अनि हाम्रो कुमार कुमारले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ, ज्योतिमान लोहारले पनि काठमाडौँबाट सुन्दै रहेको जानकारी, हाम्रो दुर्गा पराजुलीले नमन हरिशरणम भन्नुभएको छ, दुर्गाजीले पनि कार्यक्रमलाई सुन्दै रहनु भएको जानकारी प्राप्त भएको छ। सुमन वाग्लेले कुनै एफएम बधाई भन्नुभएको छ, यो चाहिँ रेडियो काठमाडौँ 92.1 हो अनि देशैभरका साझेदार रेडियोबाट यो इन्द्रणी प्रसारण हुन्छ, तपाईँ जहाँ जहाँ हुनुहुन्छ ती ठाउँका रेडियो स्टेशनबाट लाइभ सुन्दै अनि हेर्दै हुनुहुन्छ सामाजिक सञ्जाल मार्फत चाहिँ है। सम्झना कठुवालले पनि एकदम सुन्दै र हेर्दै रहेको जानकारी, एकदम उहाँले पम्पा थापा सीता लगायतका साथीहरूलाई धेरै धेरै सम्झना भन्नुभएको छ। प्रभासले पनि सन्चै हुनुहुन्छ दादा भनेर लेख्नु भएको छ, अनि पुण्य प्रसाद भण्डारी हुनुहुन्छ, तीजका गीत राम्रो सदा यो पटक भन्नुभएको छ। प्रेमराज दाहालले पनि मादी शङ्खुवा सभाबाट अरूण एफएम सुनिरहेको जानकारी गराउनु भएको छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु। अनि हाम्रो अर्को साथी नमस्कार दादा, म ललितपुरको चापा गाउँदेखि सुन्दैछु, मेरो नाम सानु भन्नुभएको छ। त्यसपछि हाम्रो नमराज निराशले केवलपुर दुई धादिङको मान्छे दुहा कतारबाट सम्झना समर्पण गर्न चाहनु भएको छ। त्यसपछि हाम्रो आलिसन यो साथी अनिल साई हुनुहुँदो रहेछ, आलिसन भन्दा पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ, धन्यवाद छ तपाईँलाई पनि। नमन छ एकदम मिस्टर खनाल, यहाँलाई पनि नमन छ, रुकुमदेखि हामीलाई सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। त्यसपछि हाम्रो गंगा खड्काले सुन्दैछु हेर्दैछु म पनि दादा भन्नुभएको छ, धन थापा नमस्कार भन्दै आउनुभयो, दिलीप पहरीले पनि सुन्दै हुनुहुन्छ, हरिबहादुर ओलीले पनि दाङ घोराईबाट सबैलाई सम्झना समर्पण गर्न चाहनु भएको छ, यहाँलाई पनि नमन छ। बाँच्नै पर्दो रहेछ यो नामबाट हामीलाई हेर्दै हुनुहुन्छ, रेडियो बेलौरी 105.5 मेगा कञ्चनपुरबाट म कार्यक्रम सुन्दैछु भन्नुभएको छ। लोकेन दाईले नमस्कार दाई भन्नुभएको छ, सँगै हाम्रो किरण लामाले नमस्कार भन्नुभएको छ, देवी खड्काले धनगढ़ीबाट सुनिरहनु भएको छ, सुरत आले मगरले पनि धेरै धेरै माया इन्द्रेनलाई भन्नुभएको छ, किरण बोहरा बैतडीको मान्छे सबैलाई सम्झना चिन्ने नचिन्नेलाई भन्नुभएको छ, जलजला माया खड्काले पनि नमस्कार गुड मर्निङ भन्नुभएको छ, रिजन कार्कीले मलेसियाबाट साथ दिइरहनु भएको छ, म चाहिँ सुन्ता खानबाट सुन्दैछु दाईलाई भन्न प्रभासले लेख्नु भएको छ, यहाँलाई पनि नमन छ, धुनेबेसी उडानबाट पनि हामीलाई सुनिरहनु भएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। प्रेम अपारको मैले जानकारी गराइसकेको छु। अब चाहिँ भने हामी एक्सट्रिम इनर्जी ड्रिङ्क द्वारा प्राइज इन्द्रणीमा ईसा राखौं अर्को गीतलाई।

0: देशै भरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रणी सुन्दै गर्दा कति रमाइलो लागेको होला जस्तो लाग्छ। तारादेव बीसी अफिसियलबाट यो गीत सांगीतिक बजारमा आएको छ, नाच भन्छे मैना। यो गीत पनि हिजो विमोचन भएको छ संसारको नेपालमा। सुजाता सिर्जालको आवाज छ, राजन कार्कीको शब्द संगीतमा तारादेव बीसी अफिसियलबाट छ। अहिले तारादेव बीसी विशेष गरी प्रवासमा हुनुहुन्छ, युएसमा रहेर आफ्नो यात्रा अगाडि बढ़ाइरहनु भएको छ। यहाँलाई पनि म नमन गर्न चाहन्छु, हामीले यो गीत यहाँलाई सुनाइसकेका छौं। आदरणीय श्रोता, इन्द्रणीको श्रृंखलामा मिठा मिठा गीतहरू सुन्न पाइरहनु भएको छ र तपाईँका कमेन्टहरू वाचन गर्दै अगाडि बढ़दै गर्दा गुड मर्निङ, नमस्कार, जय जय ओम भन्नुभएको छ। नेपालको न्यू खबर के छ, टेक योर हस भन्नुभएको छ। गफारी केटी हुनुहुँदो रहेछ उहाँ चाहिँ, अब जे नाम लेखिया छ माथि त्यही भनिदियो मैले। अनि अर्को साथी विमला भुजेल को पनि फेसबुकमा कमेन्ट आइसक्यो, अब त लाइभ आइसक्यो है बिमलाजी, गाली नगर्नुहोस्। अनि त्यसपछि हाम्रो बोहरा छेत्री जनकले पनि खोल्ने तिताकोट घर भई अहिले बांगलोरबाट सुन्दै हुनुहुन्छ। कमल श्रेष्ठले शान्तिश्री परियारको आवाजमा रहेको तीज भाका काली पसम दुई रुन्छौ आमा रुन्छौ भन्ने गीत सुन्न मन लागेको छ भन्नुभएको छ। जयन्ती धामीले पनि सुन्दैछु कञ्चनपुरको पुनर्वासबाट, सम्झनु पर्दा हजुर लगायत मलाई चिन्ने नचिन्ने सबैलाई मिठो माया सम्झना भन्न चाहनु भएको छ। राजेन्द्र बोहराले पनि के छ खबर, कञ्चनपुर घर भई अहिले इण्डियाबाट दाई भन्नुभएको छ। विजय थापाले हेलो गुड मर्निङ नमस्कार दाई भन्नुभएको छ। जनक राजाले मगरले पनि सम्झना, कविता नेपालीले पनि बौद्धबाट हामीलाई हेर्दै र सुन्दै हुनुहुन्छ, कविताले सम्झना गर्न चाहनु भएको छ। अनि हाम्रो हिम्मत सिंहले पनि सुन्दै र हेर्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। सँगै हाम्रो इन्द्र विरहीले पनि हामीलाई सुनिरहनु भएको छ, इन्द्र विरही रोका तुलसीपुर दाङबाट हामीलाई सुनिरहनु भएको छ। सुरेश घतानीले हामीलाई सुन्दै हुनुहुन्छ, घरमा सबैलाई सम्झना भन्नुभएको छ। प्रहलाद पोखरेलले नयाँ बस्तीबाट हामीलाई सुनिरहनु भएको छ, प्रहलाद पोखरेलजीलाई पनि नमन छ। हेमन्त बुढा मगरले रेडियो पञ्चदेवल विनायक कक्षाबाट मजाले कार्यक्रम इन्द्रणी प्रविधिमा बसेर घन्काइरहेका छन्, सपोर्ट दिने सबै सबैलाई सम्झना। जतिले रेडियो पञ्चदेवल अछामबाट सुनिरहनु भएको छ सबैलाई सम्झना भन्न लेख्नु भएको छ। प्रकाश बडवालले पनि हामीलाई आठबीस घर आठबीस दैलेख अहिले चाहिँ भने हिमाञ्चल भारतबाट भन्नुभएको छ। थानेश्वर खड्काले पनि सुन्दै हुनुहुन्छ, मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ। वीरेन्द्र लामा स्याङ्बोले पनि बौद्धबाट सबैलाई सम्झना। अनि नरेश बोहराले पनि हामीलाई सुन्दै हुनुहुन्छ चण्डीगढबाट, संघ सभाबाट कार्यक्रम सुन्दैछु। शिशिर भन्नुभएको छ, चञ्चले भन्नुभएको छ, शिशिर चञ्चलेलाई पनि सम्झना भन्दै हामी एउटा गीत राखौं ईसा हस भन्नुभएको छ। अब यतिखेर अर्को गीत यहाँको लागि
1: पैसाले
2: छैन मसँग पैसा।

साह्रै सुमधुर मन छुने गीत यहाँलाई सुनाइसकेका छौ। सेलीले माइतीलाई सम्झेर यहाँको माझमा राखिसकेपछि म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मेरा प्यारा प्यारा साथीहरू इन्द्रणी नजिक रहेर साथ दिइरहनु भएको छ, मेचीदेखि काली, कालीदेखि महाकालीसम्म हाम्रा साथीहरूले हामीलाई साथ दिइरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा छौ, टिकटकमा छौ, अनि वाट्सएपमा पनि तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ, एसएमएसहरू पठाउन सक्नुहुन्छ। यो जानकारी मैले यहाँलाई गराइरहेको छु। यति धेरै साथीले इन्द्रणी सुनिरहनु भएको छ, सबैलाई नमन छ। हाम्रो ढकाल धर्मराजले नमस्कार चन्द्रमणिदाई, ढकाल धर्मराज बितामोड झापा घर भए अहिले दुबईबाट कार्यक्रम सुन्दैछु। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज भदौ 8 गते जन्मदिन मनाउने मेरो भाउजू निरु ढकाल, एफएम प्लस झापामा कार्यरत आरजे बहिनी भूमिका भट्टराई, इलामको साथी दिनेश विकल्प सागर, मोरङको साथी सुरेश माझीलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। नरेश बोहराले पनि के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। एकदम सन्चै छु, बरु के छ नरेश, यहाँलाई आरामैको कामना गर्छु। बुङ्गल रेडियो बुङ्गलबाट, बझाङबाट, सेरफेरोबाट हामीलाई साथ दिइरहनु भएको छ 90.2 मेगाहर्जबाट। यो जानकारी गराउँछु। प्राविधिकमा रहेर हाम्रो कमला बनेम लिम्बुले पनि हामीलाई साथ दिइरहनु भएको छ कुवेतबाट, अनि सुमिता लिम्बुखिम यक्खाले पनि हामीलाई शंखुवासभा चैनपुरबाट साथ दिइरहनु भएको छ। सागरले पर्वतबाट हेर्दैछु भन्नुभएको छ। जीवन थापा जलनले हामीलाई प्रवासबाट हेर्दै हुनुहुन्छ। ऋतु जोशीले पनि गुड मर्निङ काठमाडौँको माछा पोखरीबाट हजुरलाई हेर्दै र सुन्दैछु, धेरै माया भन्नुभएको छ। लोचन भट्टले नमस्कार दाई काठमाडौँको महाराजनबाट भन्नुभएको छ। सुनिता घिसिङले पनि सुन्दैछु भन्नुभएको छ। रामलाल सुमन हुनुहुन्छ, यहाँले पनि सम्झना गर्न चाहनु भएको छ। प्रेम नेगी शेर्पाले पनि सबै सबैलाई नमस्कार लासो फ्याफुल्ला भन्नुभएको छ। अञ्जना शाहीले पनि तोर्माखात गाउँपालिका घर अछाम अहिले कैलालीबाट सुन्दैछु भन्नुभएको छ। किरण ठकुरीले पनि परिवर्तन सम्भव छ, कानाचौर डोटीको मान्छे अहिले महाराष्ट्र भारतबाट सुन्छु भन्नुभएको छ। अनि हाम्रो चक्र बुढाले पनि नमस्कार, म पनि सुन्छु रेडियो काठमाडौँ, आज 3 वर्षपछि सुन्न पाउँदा साह्रै खुशी लाग्यो भन्दा चक्र बुढाले लेख्नु भएको छ। अर्जुन याखाले पनि यता शंखसभा धर्मदेवीबाट सुन्दै र हेर्दै हुनुहुन्छ। मिलन सिजाली मगरले धेरै धेरै सम्झना सिमलादेखि सुन्दैछु है भन्नुभएको छ। मनिषा रसाइलीले पनि हामीलाई सुन्दै र हेर्दै रेडियो मालाश्री 110.5 मेगाहर्जबाट इन्द्रणी धन्किरहेको जानकारी रोल्पाबाट बजिरहेछ भन्नुभएको छ। हाम्रो मनिषालाई पनि धेरै धेरै धन्यवाद छ। हामी एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित व्यवसायमा छौं। ईशा अब भने राख्दैछौ अर्को गीतलाई।

कम्मरै भाँचौला यो तिजमा साँच्चै के भन्नुपर्दा सँगै नाचौला भन्ने कुरा थियो। तिजको बेलामा दिदी बहिनी जम्मा हुने अनि सँगै नाच्ने कुराहरू त भइ नै भइहाल्छ। वर्षौं पछि भेट पनि हुन्छ कति दिदी बहिनीको। हुन त अब पहिला जस्तो अहिले छैन, यातायातदेखि हरेक सुविधा नजिक हरेक सेवा सुविधाका कारण पनि पहिला जस्तो माइत जान सात दिन हिँड्नुपर्ने अथवा वर्ष दिनमा माइत जाने चलन पनि अब त कम भइसक्यो। अहिले त घरमाइती दैनिक जसो नै हुन्छ होइन, यो खालको अवस्था छ। इन्द्रणीको बसाईमा हामी छौं, गीत संगीतहरू सुनाइरहेका छौं। तपाईँ धेरै साथीहरूले हामीलाई कमेन्ट गरिरहनु भएको छ। कमेन्ट गर्नुभएका तमाम साथी सबै सबैलाई नमस्कार नमन गर्न चाहन्छु। यहाँले महत्वपूर्ण साथ इन्द्रणीको बसाईलाई दिनुभएको छ। यतिखेर भने रमित बाबुले पनि सुन्दै हुनुहुन्छ अनि सफला नेपालले सबैलाई सम्झना अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। गुड मर्निङ भन्नुभएको छ। रिदम दोलाखालीले पनि हामीलाई सुन्दै रहेको जानकारी प्राप्त भएको छ। हाम्रो शरण सिंहले पनि हामीलाई सुन्दै हुनुहुँदो रहेछ, शरणलाई पनि धेरै धेरै सम्झना। रामु अय रामुले पनि दार्चुलाबाट लाइभ हेर्दैछु सुन्दैछु दाई नमस्कार भन्नुभएको छ। त्यसपछि रमेश गिरीले पनि सुन्दै र हेर्दैछु मूलपानी मुम्बा मूलपानी हुँदो रहेछ होइन, नौ बहिनी पाँच नौ बहिनी चार प्युठानदेखि हाम्रो रमेश गिरीले सुनिरहनु भएको छ। रोमियो सेन्चुरीले पनि नमस्कार सुन्दैछु मलेसियाबाट दाई भन्नुभएको छ। प्रकाश बिसी रोशन खड्का अहिले मलेसियाबाट साथ दिइरहनु भएको छ। अनि थकुरी बहिनी अछामको हात्तीमा भन्ने ठाउँदेखि हजुरलाई सुन्दैछु हजुर भन्नुभएको छ। कुवर काजीले पनि नमस्कार म कुवेतबाट दाई भन्नुभएको छ। हिमाल क्षितिजले हामीलाई गुल्मीको मान्छे दुबईबाट सुन्दै रहेको जानकारी। विनोद जोशीले पनि सुन्दै हुनुहुन्छ। मनोज बोगटीले पनि सुनिरहनु भएको जानकारी हामीलाई प्राप्त भएको छ। दुर्गा पराजुलीले हामीलाई धेरै साथ दिइरहनु भएको छ, यहाँलाई एकदम नमन गर्न चाहन्छु यो सुमधुर साथको लागि। सविता दाहालले गुड मर्निङ भन्नुभएको छ। दुर्गा पराजुलीको फेरि पनि आयो, धेरैभन्दा धेरै साथ दिइरहनु भएको छ, सपोर्ट गरिरहनु भएको छ। अनि बागमती दंगा यो नामबाट हलोदा नमस्कार भन्नुभएको छ। अनि विमलाको त मैले पढिसकेको छु, धेरैभन्दा धेरै आछ। रेशमले दाङघोराईबाट सम्झना गर्न चाहनु भएको छ। सुनिल परियारले प्युठानको मान्छे बिरानो मुलुक कुवेतदेखि सबैलाई सम्झना गर्छु भन्नुभएको छ। विनोद जोशीदेखि लिएर दिल्लीराजले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन गर्न चाहन्छु। सिम्पल तामाङ यहाँलाई पनि धन्यवाद छ। हो हामी एक्सिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित व्यवसायमा छौं, गीतहरू सुनाइरहेका छौं। अब ढिला गर्दिन, यतिखेर अर्को एउटा मन छुने मर्म ईश्वर से गीत तपाईँको लागि।

साह्रै राम्रो भाका, राम्रो मन सुने अनि यस्ता टिपिकल गीतहरू जब सांगीतिक बजारमा आउँछन् त्यसपछि आनन्द पनि लाग्छ, होइन, खुसीको सिमाना हुँदैन। विगतका वर्षहरूमा हामीले यो समयमा तीजको बेला आउँदै गर्दा विकृति विसङ्गतिले बजारलाई चाहिँ एकदम बजारमा चाहिँ सिमाना आगिसकेको थियो। अनि हामीले संचारकर्मीहरू अनि दोहोरी गीत प्रतिष्ठान, संगीतकर्मी संघहरू अनि लोक सांस्कृतिक प्रतिष्ठानहरू लागेर हामीले चाहिँ कहिले साइबर जाने, कहिले कलाकारलाई सम्झाउने बुझाउने यी यस्ता कार्यहरू गर्नु परेको थियो। यो वर्ष त्यति त्यो गर्नु परेको छैन। अब कहिलेकाहीँ होइन यदा कदा त्यस्ता गीतहरू त आइरहेका छन्, तर तिनलाई रोक्ने प्रयासमा हामी निरन्तर भित्री रूपमा लागिरहेका छौँ। यात्रा इन्द्रणीको अगाडि बढ्दैछ। मेचीदेखि महाकालीसम्मका साथीहरू इन्द्रणी सुन्दै गर्दा रमाइलो मानिरहनु भएको छ। सञ्जीव विकट जाजरकोटबाट साथ दिँदै हुनुहुन्छ। अनि हाम्रो रघुवीरले पनि रेडियो बंगल मार्फत म सुन्दैछु भन्नुभएको छ। सफुले गुड मर्निङ भन्नुभएको छ। प्रमिला श्रेष्ठले पनि मन्थलीबाट सुन्दै हुनुहुन्छ। मेस्टर पाखरिनले पनि साथ दिइरहनु भएको छ। कलावती डाङ्गीले फेरि पनि नमस्कार भन्नुभएको छ। अनि पिरकराज देवकोटाले पनि ब्रह्मा रोशना छामबाट साथ दिइरहनु भएको छ। जीवन मगर हुनुहुन्छ, यहाँलाई पनि नमन छ, होइन। अनि हाम्रो मानसिंह खड्काले दाई नमस्ते भन्नुभएको छ। प्यारो भाइ मानसिंहलाई पनि धेरै धेरै सम्झना छ। राजनजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। अब चाहिँ केही कमेन्टहरू मात्रै पढ्छु अनि विदा माग्नुपर्छ। अब लगभग अन्त्यतिर हामी आइसकेका छौं कार्यक्रमको। हामीलाई चक्र बुढाले नमस्कार, म तपाईँको आवाजलाई साह्रै मन पराउने फोन श्रोता हो नि, फेरि यही भन्नुभएको छ। थाहा छ हाम्रो चक्र बुढाजी, खुसी लाग्छ। तीर्थ राईले शङ्करसभा खाँदबारीबाट सुन्दै हुनुहुन्छ। महेश पन्थीले पनि मिस्युअल भन्नुभएको छ। टेकु छेत्रीले सुन्दैछु, परिवर्तन सम्भव छ, म तनहुबाट हजुर भन्नुभएको छ। त्यसपछि हाम्रो बुद्ध बज्रचार्यले गेटुल सुन भन्नुभएको छ। जनार्दन भाइलाई सन्चो शरीर जस्तो छ, उहाँ बिरामी नै हुनुहुन्छ। हाम्रो जनार्दनलाई पनि एकदम स्वास्थ्य लाभको कामना छ। दिपु धामीले सुन्दै हुनुहुन्छ। दिपुदेव धामी सबैलाई सम्झना। बजाङको बंगल रेडियो बंगल 98.3 मेगाहर्जबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। पुनः बहादुर मगरले पनि सम्झना भन्नुभएको छ। लक्ष्मी पन्तले पनि डडेलधुरा जिल्लाबाट सुन्दै हुनुहुन्छ, न्याउलीबाट भन्नुभएको छ। किरण ठकुरी सँगै हाम्रो गगन बैतडीले पनि इन्डियाबाट भन्नुभएको छ। मदन पण्डितजी अनि हाम्रो राधिका चौलागाई दिदीले पनि इन्द्रणीलाई सुनिरहनु भएको छ। टेकाराम सुनवारले सबैलाई सम्झना। अमित मगर जेकेटी प्रेम राउतले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि धन्यवाद छ, कार्यक्रममा साथ दिइरहनु भएको छ। मिलनको मैले जानकारी गराइसकेको छु। हस् थ्याङ्क यू भन्न चाहन्छु यहाँहरू सबैलाई। अब चाहिँ छुट्टी नै पर्छ। राजनले सबैलाई फेरि पनि सम्झना गर्न चाहनु भएको छ। हाम्रो गणेश सिंह ठाकुर हुनुहुन्छ, दैलेखबाट साथ दिइरहनु भएको छ। नमस्कार हजुर, म पनि सुन्दैछु शङ्करसभाबाट, मादीबाट भनेर लेख्नु भएको छ। दीपक घतानीले मलेसियाबाट, तारा घिमिरे राईले पनि हामीलाई सुनिरहनु भएको छ। मनबहादुर थापाले सम्झना, रामकुमारजीले दर्शन नमस्कार भन्नुभएको छ। मिस्टर सिन्जाली यहाँलाई पनि नमस्कार। त्यसपछि मानसिंहको मैले जानकारी गराइसकेको छु, अब चाहिँ छुट्टिनुपर्छ। एक्सिम इनर्जी जिङ्कलाई धेरै धेरै धन्यवाद यो कार्यक्रम प्रायोजन गरेकोमा। देशैभरका रेडियोबाट साथ दिने साथीहरू, टेक्निकल सपोर्टको लागि काठमाडौँबाट ईशालाई धन्यवाद छ। आज मैले विशेष गरी संचारकर्मी नेपालमा आबद्ध रहेका र संचारकर्मी नेपालबाट विमोचित केही गीतहरू सुनाए र अन्य भाकाहरू पनि सुनाए। भोलिको बसाई फेरि पनि भेट गर्ने आशा गर्दै इन्द्रणीको श्रृंखलाबाट छोरा बनाइदे, होइन त, छोरा बनाइदे बसन्त थापाको संगीत छ यसमा। असाध्य राम्रो गीत, यो पनि हिजो नै विमोचन भएको छ। शान्ति श्री परियारले गाउनु भएको गीतलाई एकदम समसामयिक छ, सुन्नुहोला। यही गीत यहाँलाई छोड्दै विदा भए, परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा सुनिल कोइरालाको नमस्कार। विभिन्न अधिकार सम्बन्धी संघ संस्थाले मुक्त हरुवा चरुवाको पहिचान पुनर्स्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरुवा चरुवा संघर्ष समितिको आयोजनामा पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरकार भन्ने नाराका साथ अघि बढ़ाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न संस्थाले सो आग्रह गरेका हुन्। संयुक्त प्रेस विज्ञप्तीमा मुक्त घोषणा भएको 4 वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको जनाइएको छ। विज्ञप्तीमा मुक्तिको घोषणा भएको 4 वर्ष पूरा भइसक्दा पनि पहिचान पुनर्स्थापना र अधिकार सुनिश्चित हुन नसकेको मा सरकार गम्भीर बन्नुपर्ने भनिएको छ। मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै संस्थाहरूले भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना जस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय केही स्वार्थ प्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई हिन्दू विरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको भन्दै उहाँको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पुराना भिडियो तथा अभिव्यक्तिहरू तोड़मोड़ गर्ने, भ्रामक तस्विर र पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रसार गर्ने तथा धार्मिक घृणा फैलाउने गतिविधि भइरहेको प्रति सचिवालयले आपत्ति जनाएको हो। यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न र प्रचलित कानून बमोजिम कड़ा कार्यवाही अघि बढ़ाउन समेत अनुरोध गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो 1 बजे प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। सत्ता साझेदार नेकपा र एमाले आफ्ना प्रदेशसभा सदस्यलाई थापा मगरको पक्षमा मतदान गर्नु व्हीप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना 26 जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्नु व्हीप जारी गरिसकेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्नु व्हीप लगाएको छ। उता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने हुनु भएको हो। त्यस्तै कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट आज 3 जना मन्त्री नियुक्त हुँदैछन्। सत्ता साझेदार दल नेकपा एमाले र नेकपा बीच भएको सहमति अनुरूप नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भाग पाएको छ। यी 3 वटा मन्त्रालयले आजै मन्त्री पाउने नेकपा स्रोतले जनाएको छ। प्रदेश प्रमुखको कार्यालय हीरालाल चौधरीका अनुसार आजै शपथका लागि समय मागिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ। थारू कल्याणकारिणी सभाले आइतबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्य तथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताउनु भएको

प्रति तोलामा किनबेच भइरहेको छ। आइतबार चाँदी प्रति तोला 4975 रूपियाँमा किनबेच भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाई लिएर चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्। ट्रम्पको हातमा नीलडाम, खुट्टा सुनिने र सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयमा यसअघि नै उनको स्वास्थ्यलाई लिएर टीका टिप्पणी हुँदै आएको छ। अहिले अर्को समस्या पनि देखिएको भनेर अमेरिकी अखबार वाशिङटन पोस्टले लेखेको छ। पछिल्लो समय ट्रम्पको तौल अस्वाभाविक रूपमा बढ़ेको देखिएको पोस्टले चिकित्सकहरूलाई उद्धृत गर्दै भनेको छ, यो उनको लागि जोखिम हुन सक्छ। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपाल ए ले आज होबर्ट हरिक्यान्स एकाडेमीसँग प्रतिस्पर्धा गर्दैछ। खेल डार्विन स्थित मारारा ओभलमा नेपाली समय अनुसार दिउँसो 3:15 बजे शुरू हुनेछ। आफ्नो तेस्रो खेल खेल्दै गरेको नेपाल ए पहिलो जितको लक्ष्यमा छ। यसअघि नेपाल ए ले आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटको हार बिहोरेको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058979 संघवा सभा 029420049 9852773376 भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: गुण मेन पावर राम्रो।

0: बेहुलीले कस्तो सुहाएको छ है?
1: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
2: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
1: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
3: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सह सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 98421-25969, 98422-54496, 98413-96686 र 98420-77-778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।
6: भालुमा बस्न

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी, जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गते कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
1: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
2: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
3: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862367744, 9815378775।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2:00 PM
3: अहिले मध्याह्नको 12 बज्यो।
4: आयोजना निर्माण सम्पन्न, केही दिन भित्रै विद्युत उत्पादक हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, गोर्खा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ लगायतका जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वर्षाका कारण यी जिल्लाका साना नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले नदी तथा खोला आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी पहाड़ी तथा हिमाली क्षेत्रमा छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी तथा खोलामा पानीको सतह 81 बढ़ेर आकस्मिक बाढ़ी आउन सक्ने जोखिम हुन्छ। मुख्य नदीको बहाव सामान्य अवस्थामा रहे पनि स्थानीय खोला नालामा अचानक आएको बाढ़ीले जनधनको क्षति पुर्याउन सक्ने भएकाले स्थानीय बासिन्दाले मौसम तथा बाढ़ी सम्बन्धी सूचनालाई निरन्तर ख्याल गर्नुपर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाढ़ीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भएर बग्ने नदी खोलामा अनावश्यक रूपमा नजानु, पानीको सतह बढ़ेको अवस्थामा खोला नतर्न तथा नदी किनारमा गएर जोखिम नलिन आग्रह गरेको छ। आज सुनको भाव 3,200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको भाव 3,22,700 रूपियाँ पुगेको छ। हिजो आइतबार सुन तोलामा 3,19,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 10 रूपियाँले घटेको छ। हिजो 4,975 रूपियाँ रहेको चाँदी आज 4,965 रूपियाँमा झरेको महासंघले जनाएको छ। म्याग्दी जिल्लाको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 MW क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको छ। हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। 1 हप्ता वा 10 दिनभित्र परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले बताउनुभयो। रघुगंगा 4 दगनाम र वडा नम्बर 5 झीको फेदीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्राउने पोखरीको परीक्षण भइसकेको छ। तेलकेनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणको परीक्षण थालिएको छ। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच यार्ड गएको जेठ 25 गतेदेखि नै सञ्चालनमा आइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चितवनको खोरसोरमा पर्यटकको आकर्षण बढ़्दो, हरवा चरवाको अधिकार सुनिश्चित गर्न सरकारवालाहरूको माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825626601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एतेन्जेल हामीले आज 11 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव 3,200 रूपियाँले बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्यटकीय दृष्टिकोणले बेसी दिन मानिने वर्षायामा पनि चितवनको सौराहा नजिकै रहेको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको आकर्षण बढ़ेको छ। हरेक वर्ष खोरसोर जाने जंगली हात्ती गोविन्द र रोनाल्डोको पर्यटकका प्रमुख आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार वर्षायाम भए पनि पर्यटकको आगमन रोकिएको छैन। दैनिक 100 पर्यटक हात्ती हेर्न तथा छावासँग रमाउन केन्द्रमा पुग्ने गरेका छन्। असोजदेखि भने पर्यटकको चाप अझ बढ़ने उहाँले बताउनुभयो। अधिकार सम्बन्धी संस्थाले मुक्त हरवा चरवाको पहिचान, पुनस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरवा चरवा संघर्ष समितिको आयोजनामा हाम्रो पहिचान आधार पुनस्थापना गर्ने सरकार भन्ने नाराका साथ अघि बढ़ाएको अभियानप्रति अज्ञप्रता जनाउँदै विभिन्न 5 संस्थाले यस्तो आग्रह गरेका छन्। राष्ट्रिय दलित नेटवर्क नेपाल, त्यसै गरी राष्ट्रिय मुक्त हलैया समाज महासंघ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्ति कमलरी विकास मञ्चले संयुक्त विज्ञप्ति निकाल्दै घोषणा भएको 4 वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको बताएका छन्। अब विदेशको खबर। अमेरिकाले क्यानाडाली झण्डै 20 अर्ब डलरका वस्तुमा 50% महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव सर्किएको छ। क्यानाडाले आउँदो सेप्टेम्बर 8 अमेरिकी स्टील र डेयरी लगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ। अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीले भने आफूहरू आक्रमणमा परेको भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताउनु भएको छ। यस घटनाले लामो समयदेखिका दुई सहयोगी बीचको व्यापारिक सम्बन्धमा तनाव बढ़ाएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्बिनमा चलिरहेको T20 क्रिकेट श्रृंखलामा नेपालले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 बजे शुरू हुनेछ। नेपाल एली प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बिहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11सँग 9 विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपालले आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 11 जिल्लामा बाढ़ीको जोखिम, नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह, सुनको भाव आज 3,200 रूपियाँले बढ़्यो, तोलाको 3,22,700 रूपियाँमा कारोबार, बहुप्रतीक क्षेत्र राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, केही दिनभित्रै विद्युत उत्पादन शुरू हुँदै, अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई, क्यानाडासँगको व्यापारिक सम्बन्धमा थप तनाव, र टप एन T20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 PM
3: अहिले अपरान्नको 5 बज्यो।
0: मान्य सदस्यहरू,

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
0: विजय लिम्बू पाँच खपने कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
0: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
0: जीवन फावेल सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
0: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमसिम भोजपुर हाल कुवेत,
0: अनिश टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत,
0: कृष्ण तामाङ पाँचखपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
0: साइली सुनिया कोलोन मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
0: सपना तामाङ मोक्तान पाँचखपन नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
0: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
0: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
0: र दिलसराई देउमाई नगरपालिका 1

नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण लोक पाराखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बीसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.in लगइन गरेर संसारै भरबाट एकैसाथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामीसँगै हुनुहुन्छ। तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु। अनि विशेष गरी यो कार्यक्रमलाई चाहिँ अझ सजिलोको लागि तपाईँले नेपाली पात्रो मोबाइल एप्लिकेशनमा गएर चाहिँ रेडियो भन्नेमा चाहिँ क्लिक गरेर रेडियोहरू सर्च गरेर मजाले सुन्न सक्नुहुनेछ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु। त्यो सँगै अर्को तपाईँले चाहिँ अल एफएम नेपाली रेडियोबाट पनि अल एफएम नेपाली रेडियो भन्ने मोबाइल एप्लिकेशनबाट पनि सजिलैसँग रेडियोलाई चाहिँ तपाईँले अनलाइन मार्फत मजाले सुन्न सक्नुहुन्छ। तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै हुनुहुन्छ, हामीले तपाईँले यो साँझ पख सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु। र यस कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। सहकार्यमा जोडिनु हुने साथीहरूप्रति हार्दिक आभार अनि विशेष सम्झना व्यक्त गर्न चाहन्छु। यस बसाई मार्फत यो कार्यक्रमलाई हप्ताको छ दिन तपाईँले सुन्दै आइरहनु भएको छ। आइतबारदेखि शुक्रबारसम्म तपाईँसँग हामी जोडिने गर्छौ। फरक बार अनि फरक बसाईको साथमा तपाईँसँग जोडिँदै गर्दा आज भने सोमबारी बसाई हो र आजको बसाईमा चाहिँ के गर्छौ भन्दा जति साथीहरूले चाहिँ हामीलाई नियमित रूपमा सुन्दै आइरहनु भएको छ, तपाईँलाई त अवश्य पनि कार्यक्रमको फर्मेटको बारेमा थाहा छँदै नै छ। कति नयाँ हुनुहुन्छ होला जसले चाहिँ आज पहिलो पटक हामीलाई सुन्ने अवसर पनि पाइरहनु भएको होला, तपाईँको लागि त मैले जानकारी गराउनै पर्छ। विशेष गरी यो व्यवसायमा चाहिँ आजको दिनमा चाहिँ तपाईँको आवाजबाट हामी लोक भाकाहरू सुन्ने गर्छौं। तपाईँ कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँको खबर के छ, कस्तो छ, के गर्दै हुनुहुन्छ, तपाईँसँग मैले प्रत्यक्ष रूपमा जोडिएर भलागुसारी गर्नेछु। यो व्यवसायमा आज पूर्वेली पश्चिमेली सबै किसिमका भाकाहरू तपाईँले गुनगुनाउन सक्नुहुनेछ यस व्यवसाय मार्फत। अनि तपाईँका लागि पनि सुमधुर सुमधुर भाकाहरू हामी सुनाउनेछौ। ती भाकाहरू सुनेर तपाईँले भरपूर मात्रामा मनोरञ्जन लिनुहुने नै छ, मैले यही अपेक्षा लिएकी छु। यो कार्यक्रम मार्फत विशेष गरी नेपाली लोकगीत संगीतलाई चाहिँ उजागर गर्ने हेतुले कार्यक्रम सञ्चालन गरिरहेका छौं। लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीमा धेरै साथीहरू चाहिँ जोडिनु भएको छ, मीडिया प्रेमी साथीहरू जोडिएर यो कार्यक्रमलाई चाहिँ हामीसँग सहकार्य गर्दै अगाडि बढ़ाउनको निमित्त हामीसँग हुनुहुन्छ र उहाँहरू सँगसँगै हामीले यो कार्यक्रमलाई अगाडि बढ़ाइरहेका छौं। तपाईँले सुनिरहनु भएको छ भने 98 40 68 23 नम्बर तपाईँको लागि खुल्ला छ, फटाफट फोन गर्न सक्नुहुन्छ। तपाईँले फोन डायल गर्नुहोस्, तपाईँसँग जोडिन्छु, भलाकुसारी गर्छु, तपाईँका आवाजबाट भाकाहरू सुन्छु, तपाईँलाई भने केही सुमधुर भाकाहरू सुनाउनेछु। सँगै फेसबुक लाइभबाट सुनेर साथ दिनुहुने साथीहरूले फेसबुक लाइभको कमेन्ट बक्सबाट चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँसँग नै म प्रत्यक्ष रूपमा जोडिने नै छु भन्दै कार्यक्रमको आरम्भमा एउटा सुमधुर भाका राख्न चाहन्छु। यो भाका पश्चात म तपाईँसँग जोडिनेछु, भलाकुसारी गर्नेछु। अहिले भने यो मिठो भाका सुन्दै रहनुहोस्।

0: हजुर बढेको छायाले युनिक नै समुद्र लोक भाका जितेन राई र मनबावी राईले गाउनु भएको यो समुद्र भाकाबाट आजको कार्यक्रम लोक सौतारीको आरम्भ गरिसकेकी छु र अब भने तपाईसँग प्रत्यक्ष रूपमा जोडिएर तपाईसँग निभागुसारी गर्नेछु। तपाईँ कहाँ कहाँ हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ, आउनुहोस् जोडिनुहोस्। 9840 68 68 23 नम्बर तपाईँको निम्ति खुल्ला छ। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ। आजको लागि पहिलो सहभागी मित्र कहाँबाट आउनुभयो स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर
0: नमस्ते। को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? निर्मला वनिम ताप्लेजुङबाट आउँदै हुनुहुन्छ। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ निर्मलाजी? हजुर मेरो खबर त एकदम ठिक छ, आराम छु, सन्चै छु। होइन म मात्रै नभएर हामी रेडियो अरुण परिवार नै एकदमै ठिकठाक छौ। अनि यो समयमा के गर्दै हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ?
1: यो समयमा बसी बसै प्रोग्राम सुनेको छुइनँ भन्नुपर्छ है, अब सुन्नुपर्छ होला, टेक्निकले काम गरिरहेको छैन, त्यही भएर भनौँ न।
0: ए ल ठिक छ, जोस् छ होइन, अब चाँजो पाँजो मिलाएर कसरी सुन्न सकिन्छ, मिलेसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। अनि आज

0: धादिङबाट के नाम भन्नुभयो तपाईँले?
1: इन्द्र वाइबा।
0: ओहो, इन्द्र वाइबा बोल्दै हुनुहुन्छ। अनि के छ यहाँको खबर? आराम हुनुहुन्छ इन्द्रजी?
1: मेरो हाल खबर भन्नुपर्दाखेरि चाहिँ एकदमै ठिकै छ भन्नुपर्छ है त, बाँचेको छु भन्नुपर्छ। होस् अनि हजुरहरू के छ नि खबर?
0: हजुर, हाम्रो खबर त एकदम ठिकठाक छ, आराम छौ, सन्चै छौ होइन। अनि इन्द्रजी धादिङबाट जोडिनु भयो तपाईँसँग। मैले आज पहिलो पटक भालाको सारी गर्दैछु जस्तो लागेको छ होइन इन्द्रजी?
1: योभन्दा अगाडि पनि एक दुईचोटि चाहिँ भएको थिएन, अनि त्यही भएर अब कामको व्यस्तता कारणले फोन गर्न सकिरहेको छैन।
0: ओहो, भनेपछि त हामीले तपाईँलाई बिर्सिसकेछौँ।
1: हजुर हजुर,
0: ल ठिक छ। अनि के छ धादिङतिर कस्तो छ, सुनाउनुहोस् न इन्द्रजी।
1: धादिङतिर त भन्नु पर्दाखेरि यस्तै हो, अब पानी पर्न कस्तो छ भन्नु पर्दाखेरि घाम पनि लागिरहेको छ, त्यही भन्नुपर्छ। अहिलेसम्म त बाँचिरहेको छु हजुरहरू।
0: हजुर हजुर, ल हुन्छ इन्द्रजी, जोडिनु भयो, खुसी लागेको छ। आजको बसाई मार्फत हामीले लोकभाकाहरू सुन्ने सुनाउने कार्यक्रम चलाइरहेका छौँ होइन। आज यो सोमबारे बसाईमा पूर्वेली पश्चिमेली जस्तै भए पनि लोकभाकाहरू सुन्नेछौ। तसर्थ तपाईँको आवाजबाट पनि एउटा भाका सुन्छौ हामी। कुन भाका सुनाउनुहुन्छ आज हामीलाई?
1: मेरो आवाजले भन्दाखेरि मेरो एउटा मोडल हो, मैले नै मेरै अभिनयको एउटा गीत भन्छु, मेरै अभिनयको
0: गीत। पक्कै पनि ल हुन्छ। हस् हुन्छ, तपाईँले आफै मोडलिङ गर्नुभएको छ जुन गीतमा है?
1: ए हजुर, हुन्छ
0: है त, ल सुरु गर्नुहोस् त।

0: हजुर यति नै
1: हस् हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ भाका गुनगुनाउने कोसिस गर्नुभयो यसमा चाहिँ आफैले मोडलिङ गर्नु भएको छ भन्नुभयो र यो भाका अब केही समय पश्चात मैले अन्य सबै साथीहरूलाई फेरि यहाँबाट चाहिँ बजाउनेछु सुनाउनेछु तपाईँ हामीसँग फेसबुकमा जोडिनु भएको छ कि छैन इन्द्रजी हाम्रो रेडियोलाई चाहिँ तपाईँले फेसबुक मार्फत फलो गर्नु भएको छ कि छैन हजुर फेसबुक लाइभबाटै सुन्दै गर्नुभएको हो कार्यक्रम ल ठिक छ फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने पक्कै पनि यो तपाईँले जुन भाका गाउनुभयो आफैले मोडलिङ गर्नु भएको छ भन्नुभएको छ अब अन्य सुन्ने साथीहरूलाई कस्तो चाहिँ होला होइन भाका पनि गाउनुभयो मिठो छ कि के हो भन्ने पनि भइरह होला यो भाका म भर्खरै केही समय पश्चात राख्नेछु तपाईँले पनि हेर्नुहोला सुन्नुहोला कार्यक्रमलाई सेयर गर्नुहोला इन्द्रजी अहिले पनि साथी सम्झिनु छोटो मिठो अनि हामी छुटिन्छौ
0: हजुरको लागि पनि भन्न चाहन्छु अनि अरुणा रेडियो सम्पूर्ण हल युनिटको लागि र जति पनि साथीभाइ मित्रहरूले चाहिँ मलाई जिन्दगी वाइलो भनेर चिन्नुहुन्छ माइक नजिकतिर आउनुहुन्छ उहाँहरू सम्पूर्णको लागि भन्दै छुटिन्छ हस्त नमस्ते भाइ
1: नमस्ते साथी हुनुहुन्थ्यो इन्द्र वाइबा हामीलाई धादिङबाट फोन गर्नुभयो र साथीमा एउटा भाका गुनगुनाउने कोसिस गर्नुभयो जुन गीतमा चाहिँ उहाँ आफैले अभिनय गर्नुभएको रहेछ उहाँले नै भन्नुभयो कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ विशेष गरेर चाहिँ केही मिठा होइन अनि लोकप्रिय मात्रै नभएर चाहिँ नेपाली मौलिक संस्कृतिको लागि चाहिँ अझ उजागर गर्ने खालको नेपाली लोकगीत संस्कृतिहरूलाई चाहिँ हामीले अझै पनि उजागर गर्दै जानुपर्छ लोकगीत लोकभाकालाई मर्न दिनुहुँदैन भन्ने हाम्रो मान्यता हो तसर्थ विभिन्न श्रष्टा सर्जकका गीत संगीतहरूलाई हामीले व्यवसायमा स्थान दिने गर्छौं पालो तपाईँको हो तपाईँसँग नै जोडिन चाहन्छु 9840-6883 लाइनमा यति बेला अर्को मित्रको आगमन भएको छ कहाँबाट को आउनु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर हेलो नमस्कार हजुर
2: हजुर नमस्कार रमा सिस्टर
1: हजुर

0: नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? बिपिन राई धरानबाट आउनुभयो। अनि के छ यहाँको खबर? आराम हुनुहुन्छ बिपिनजी?
1: ठिकै नै छु भनौँ है। तपाईँले के कस्तो छ? अलि दिन भयो कुरा नभएको।
0: हजुर, मलाई एकदम ठिक छ। होइन, म पनि मेरो व्यक्तिगत काम परेर चाहिँ केही दिन बाहिरतिर रहन परेको थियो। आजबाट चाहिँ फेरि मैले अफिसलाई जोइन गरेँ। अब तपाईँहरूसँग यसरी नै जोडिनेछु। अनि सुनाउनुहोस् न, बरु के छ धरानतिर? त गर्मी निकै होला है आजभोलि?
1: गर्मी धेरै नै छ हौ। भन्दा पनि कुनै कुनै बेला चाहिँ अलिक पानी परेर शीतल हुन्छ, तर कि पानी परे पनि फेरि घाम लागेपछि त्यतिकै गर्मी भइहाल्छ है।
0: पक्कै पनि ल, ठिक छ बिपिनजी, जोडिनु भयो, आउनु भयो, खुसी लागेको छ। अब हामी भाका सुन्छौ।
1: हुन्छ, म एउटा थोरै प्याक गर्छु नि
0: है। हुन्छ, ल सुरु गर्नुहोस् त।
1: तिम्रो माया कति कति, तिम्रो माया कति कति, भरौँ भने नमुरी तिर्गति, त्यसै पालि पनि बुझाउँछु कति बुझ्दैन मेरो मन, बुझाउँछु कति बुझ्दैन मेरो मन।
0: हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। छोटो भए पनि मिठो गाउनुभयो। हस् बिपिनजी, हामीसँग साथ दिइरहनुहोस्, सुन्दै रहनुहोस् कार्यक्रमलाई। अहिले साथीहरू सम्झिनुहोस् छोटोमा, अनि हामी छुटिन्छौँ।
1: विशेष गरी हजुरको लागि, अनि त्यसै गरी टेक्निसियन मित्र र हाम्रो अरुण इन्सासनलाई, अनि त्यसै गरी हाम्रो साथीहरू हुनुहुन्छ अहिले सुनिरहनु भएको हाम्रो दिता राई तपाईँतिर, रेमिसा राई, अनि हाम्रो धनकेश चामलिङ, किना जनम, दिलेश रानी, यहाँको हाम्रो निज मलवानन, दिलेसा राई, धकल धर्मराज लगायत अहिले जो जति साथीहरूले प्रोग्राम सुनिरहनु भएको छ, सबै सबैलाई सम्झना गर्दै बिराउँछु। नमस्ते है।
0: हस् नमस्कार, साथी हुनुहुन्थ्यो बिपिन राई, भोजपुरगढ हाल धरानबाट फोन गर्नुभयो र एउटा मिठो भाका गुनगुनाएर व्यवसायबाट छुटिसक्नु भएको छ। हामीलाई यति बेला फेसबुक लाइभबाट पनि धेरै साथीहरू सलिदो साथ दिइरहनु भएको छ। यति बेला कृष्ण तामाङजीले म्यासेज मार्फत वाना गर्दै हाल साउदीदेखि सुन्दैछु कृष्ण तामाङ हो, सबैलाई सम्झेको छु भन्दै धेरै साथीहरूलाई उहाँले सम्झना गर्नुभएको छ। धेरै साथीहरूको नाम मेन्सन गरी पठाउनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ कृष्णजी। अनि अर्को साथी विपिन रुम्दाली राई हुनुहुन्छ, उहाँसँग भर्खरै मैले भलाकुसारी गरी मिठो भाका गुनगुनाएर जानुभयो, यता लाइभ मार्फत पनि सुन्दै हुनुहुँदो रहेछ, कमेन्ट बक्सबाट आफ्नो म्यासेज पठाउनु भएको छ। सुरज राई तुम्साली, हेलो हजुर शिवा नमस्ते, म सुरज राई तुम्छा भोसुर घरबै हाल मलेसियाबाट सुन्दैछु कार्यक्रम। मौसमको कुरा गर्नुपर्दा सफा छ अहिलेको समयमा, सबैको चाहिँ ड्युटी जाँदैछु, सबैमा सम्झना छ भनेर लेख्नु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। अनि सुमिना शेर्पा हुनुहुन्छ, उहाँले नमस्ते भन्नुभएको छ। सुनिता घिसिङले सुन्दैछु तामकोबाट, सुनिता घिसिङ हो, बाई बाई भन्नुहुन्छ। रेजिना तामाङ शेर्पा हुनुहुन्छ, उहाँले हेलो म पनि सुन्दैछु है, पाँच खबनाट काउलाबाट हो, सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ। त्यसै गरेर लिम्बु विजय हुनुहुन्छ, लोकसांगीतिक कवि बादन र मामे स्वीट मे लिम्बु विजय फ्रम शंखु आसभा अपकमिङ सङ डेडिकेट टु अल अफ यू भनेर लेख्नु भएको छ। तीर्थ राईले नमस्ते रमानाना खानपरी छ तल्लो पाङ्ठाबाट, तीर्थ राई हो, कार्यक्रम मजाले सुन्दैछु है, बस्ने गीत मेरो नाम रावलसँग जीत परिचित सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर लेख्नुहुन्छ। हस् यहाँलाई धेरै धेरै धन्यवाद छ। योगिनी मिहाङ लिम्बुले पनि हेलो गुड इभिनिङ न दर्शन नमस्ते सेवा र लोक सांगीतिक कवि बादन, म तेह्रथुम छतर पञ्चगण्यबाट हो योगिनी मिहाङ लिम्बु, कार्यक्रम मार्फत सम्पूर्ण साथीहरूलाई बज्ने लोक भाका सुनाउन चाहन्छु भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। उहाँले लक्ष्मण मगरले नमस्कार हजुर रमा मिस के छ खबर भन्नुभएको छ, खबर एकदमै राम्रो छ। म साई 30 मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखी बास्तुई धनकुटा हाल मलेसियाबाट हो, साथमा मेरा साथीहरू गीता मगर देव बास्कोटा भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। मन कुमारी कान्छी गुलुङले पनि कार्यक्रम सुनिरहनु भएको छ, भावना मगरले पनि इण्डियाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, दिपिका मेवाङले पनि सबैलाई सम्झिनु भएको छ, लगायत धेरै साथीहरू फेसबुक लाइभ मार्फत जोडिएर हामीलाई सुनिरहनु भएको छ। सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद भन्दै कार्यक्रममा अब भने तपाईँको निम्ति एउटा सुमधुर लोक भाका प्रस्तुत गर्न चाहन्छु। यो भाका तपाईँको निम्ति रहनेछ, यो भाका पश्चात फेरि पनि तपाईँसँग नै भलाकुसारी गर्नका निम्ति फर्केर आउने नै छु। अहिले भने यो सुमधुर भाका तपाईँको लागि

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लै दिएको के पाक बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-7742 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनदार गरगहना कहाँ बनाएछन्,
10: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनदार रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
11: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
11: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ, शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

0: हजुर, कार्यक्रम लोक चौतारीको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि नेपाली पात्र मोबाइल एप्लिकेशन, अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशन, अनि त्यसै गरेर अझ सजिलोको लागि भने तपाईँले सामाजिक सञ्जाल यानि कि फेसबुकबाट तपाईँले प्रत्यक्ष रूपमा चाहिँ लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। अबको 6 बजेसम्म तपाईँसँग रहनेछु, तपाईँसँगै भलाकुसारी गर्नेछु। म ढिला गर्दिन, फेरि पनि फोन कल तर्फ नै लाग्न चाहन्छु। 98 40 68 68 23 को लाइनमा यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते। नमस्कार,
0: को बोल्दै हुनुहुन्छ हजुर? वरुण चञ्चली राई बोल्दै हुनुहुन्छ भोजपुरबाट। के छ तपाईँको खबर, आराम हुनुहुन्छ?
1: ठिकै छु, आरामै छु। अहिले त यहाँलाई बोकेर आएर अनि कार्यक्रम सुन्दै सुन्दै बसिरहेको थिएँ।
0: अलैँची टिपेर पनि भ्याइसक्नु भयो कि कस्तो?
1: अलिअलि
0: खिच्न थाल्दैछौँ, ए ओके, ल ठिक छ। त्यही हो, अब आफ्नै कार्य व्यस्ततामा रहिरहँदा, दैनिकी जिन्दगी चलाइरहँदा हामीलाई सुनेर साथ दिनुहुन्छ अनि फोन गर्नुहुन्छ, निकै खुसी लाग्छ वरुणजी। अब हामी भाका सुन्छौँ। ल सुरु गर्नुहोस् न। हजुर, मजाले।
1: ए हस् हुन्छ, म यता ट्राई गर्छु
0: है। ल सुरु गर्नुहोस्।
1: हुन्छ।

0: हजुर हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ, निकै नै मिठो भाग गाउनुभयो। साथीहरू सम्झिनु छोटोमा अनि हामी छुट्टिन्छौँ वरुणजी।
1: हुन्छ, विशेष गरी अब तपाईँलाई अवगत हुन्छु, एकदम मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु है। अनि भोलि जन्मदिन मनाउने एकदम विद्यार्थी साथी हुनुहुन्छ हाम्रो इलामको साथी कमला मुखिया, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि भाइनीमा शेर्पालाई एकदम ग्याट हुन्छन् भन्न चाहन्छु। अनि मेरो एकदम आत्मीय साथी हुनुहुन्छ आशिषन बस्नेत, अनि त्यस गरी हाम्रो सुनि लिम्बु, अनि कमला सानो कमला, अनि सुनि सुनिता, सुनिता कुलुङ, अनि ढकाल धर्मराज हुनुहुन्छ, अनि यता हुनुहुन्छ हाम्रो सामिल निर्मला, अनि आकुरी आकाशलाई, रोमन मुखान तामाङ लगा जो जसले प्रोग्राम सुन्न बसिरहनु भएको सबै सानो गर्नुहुँदैछ है त। बाई बाई,
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चले भोजपुरबाट फोन गर्नुभयो र एउटा मिठो भाग गुनगुनाउँदै यो बसाईबाट छुटिसक्नु भएको छ। अब पालो तपाईँको हो 9840683823 लाइन खुल्ला नै छ। यति बेला अर्को मित्र हुनुहुन्छ लाइनमा, स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? हजुरको शुभ नाम, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? हेलो हजुर, साथी हुनुहुन्थ्यो फोन लाइनमा, उहाँलाई न्युर गरे कुराकानी गर्ने कोसिस गरे, सम्पर्क टुट्यो, सम्भवतः उहाँले कुराकानी गर्न चाहनु भएको थिएन जस्तो लाग्यो। ठिक छ, तपाईँलाई दिई कुराकानी गर्न मन छैन भने चाहिँ कृपया सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
2: गुड इभिनिङ आशा दिदी।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? निमु शेर्पा बोल्दै हुनुहुन्छ पाँच सपनको चुङखुरुङबाट। हजुर, अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ?

0: तिम्रो रञ्जनालाई राईलाई मिठोमा मिठो सम्झना भन्छ। ठिकै ल, ओके, बाई बाई।
1: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो निमु शेर्पा, पाँच खबनको चुङखुरुङबाट हामीलाई फोन गर्नुभयो र व्यवसायबाट सुनिसक्नु भएको छ। हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ। सानु माया शेर्पाले हेलो ब्युटिफुल दिदी, मे सानु माया शेर्पा फ्रम पाँच खबन हालको वेट सुन्दैछु, सबैमा मिठो माया र सम्झना छ भनेर लेख्नुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ सरु छेत्री, सरजीले लेख्नु भएको छ आफ्नो लागि, ओके, उहाँले त एउटा सिर्जना पो पठाउनु भयो जस्तो छ है। आफ्नो लागि भन्दा बढी अरूको लागि सोचेकी थिए, आफ्नो लागि भन्दा बढी अरूको लागि सोचेकी थिए, कसैको दिल नदुखोस् भने आफ्नै दिलमा घोचेको थिए, कसैको दिल नदुखोस् भने आफ्नै दिलमा घोचेको थिए, सहन गाह्रो भयो भनेर कसैले भन्न नि सकिन आखिर, किनकि मनभित्र पीड़ाहरू आफैले जबरजस्ती घोचेकी थिए। हेलो नमस्ते, मिठो आवाज किनी रमाजी, सन्ध्याकालीन अभिवादन, के छ त्यो ज्यानको खबर, सुन्दैछु ल मजाले, हजुरको अचार जस्तो मिठो आवाज, बुटवलबाट सरसता पोखरेल, बराबरी सम्झना अनि माया सबै सबैमा भन्नुभएको छ। हस् यहाँलाई धेरै धेरै धन्यवाद छ। मनको साथी जीवन कार्की फेसबुक आइडी भएको साथीले हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ हजुर, सुनिराखेको छु कार्यक्रम लोक चौतारी पोखराबाट, मनको साथी कार्यक्रम राम्रो लाग्छ, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, शुभरात्री हजुर भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद छ, तर अहिले नै शुभरात्री चाहिँ नभनिदिनुहोस् न है। अनि अर्को साथी विपिन रन्दाली राई हुनुहुन्छ, रमा सिस्टर, ओके ल, उहाँको मेसेज त मैले अगाडि नै वाचन गरे हो। अनि अर्को साथी राजविरही काइला हुनुहुन्छ, लोक सांगीतिक अभिवादन, नमस्कार रमा सिस्टर, म काइला इटहरी घरमै हाल मलेसियाबाट, अब बस्ने भाका सुनाउनु पर्दा हजुर लगायत रेडियो परिवारको लागि अनि इटहरीमा हुने जीवनसाथी बिनु बर्देवालाई मिस यु, धेरै सम्झना र केही मनमुटुको साथीहरू सम्झनु पर्दा लिम्बू विजय, मिताराज घले मगर, ठुल्दा श्रीराम दाहाल भन्दै धेरै साथीहरूको नाम मेन्सन गरी पठाउनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। पदम बहादुर खातीले हेलो दिदी नमस्कार, चिया नास्ता खाना भयो भन्नुभएको छ, खाना बाँकी छ, चिया नास्ता भइसक्यो। अनि रेडियो अरुण 97.6 मेगाहर्ज परिवारको खबर के छ नि भन्नुभएको छ, एकदमै राम्रो छ, मौसम कस्तो छ नि त्यतातिरको भन्नुभएको छ, हाम्रोतिर मौसम ठिकै छ, दिनभरि अलिक गर्मी भयो आज, समग्रमा अहिले चाहिँ राम्रै नै छ। अनि लेख्नुहुन्छ, ओके, भगिरा चलाउने दाजुको लोकदोहोरी गीत बजाइदिनु हुन आग्रह र अनुरोध गर्न चाहे हजुर। दिदी हस्त नमस्कार, म पदमबहादुर खाती सायल गाउँपालिका वडा नम्बर 3 डोटीको मान्छे, अहिले मुम्बईबाट सुन्दै रहेछ है दिदी भन्नुभएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथी हुनुहुन्छ सपना तामाङ मोक्तान, उहाँले हेलो हजुर नमस्कार रमाशिष, म सपना तामाङ सुन्दैछु यता पाँच कबनबाट हो, सबैमा मिठो सम्झना भन्नुभएको छ। इन्द्र वाइवाले नमस्कार, म कलाकार तथा मोडल इन्द्र वाइवा हाल धादिङदेखि, मेरो अभिनयको गीत नभने हाम्रो माया थियो भनेर गीत बजाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्नुभएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। इन्द्रजी हामीसँग प्रत्यक्ष रूपमा फोन लाइनमा जोडिनुभयो अनि उहाँले सोही भाका गुनगुनाउनु भयो जुन भाका मैले तपाईँको लागि सुनाए पनि। अस्मी सोताङले सबैलाई सम्झिनु भएको छ, धर्मराजीले सबैमा लोक सांगीतिक अभिवादन, म दुवैबाट कार्यक्रम सुन्दैछु, सबैमा मिठो सम्झना छ भनेर लेख्नु भएको छ। अनि अर्को साथी आदित्य राई हुनुहुन्छ, हेलो सिज प्रोग्राम सुन्दैछु है, संखुवा सभा माङ्ते बगरमै हाल काठमाडौँबाट हो, सबै साथीहरूलाई सम्झना गरे है त भन्नुभएको छ। मिडिया प्रेमी निर्मला वनिन हुनुहुन्छ, उहाँले पनि बज्ने भाका सम्पूर्णको लागि भन्नुभएको छ। त्यसै गरेर टीकाराम सुनवार हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ, काठमाडौँबाट हुनुहुन्छ। त्यसै गरेर जय कुलुङ हुनुहुन्छ, जयजीले हेलो नमस्ते सेवा, म रमाशिष, म सुन्दैछु है मलेसियाबाट, सबैमा मिठो माया सम्झना छ भन्नुभएको छ। सुस्मिता नाचरिङले पनि प्रभासबाट सुनिरहनु भएको छ। अब पनि चाहिँ कार्यक्रमबाट मैले विदा माग्नुपर्छ, समय नेटो काटि नै सकेको छ र आजको कार्यक्रमलाई राजविरही काइला र लिम्बू विजयले शेयर गरेर साथ दिनुभएको छ। तपाईँ दुवैजना साथीहरूलाई धेरै धेरै धन्यवाद छ। र यो कार्यक्रमलाई चाहिँ प्रायोजन गर्नुहुने मिडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। एटिन्जेलसम्म सुनेर साथ दिने तपाईँ सम्पूर्ण लोक पारखी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटेर जाँदै गर्दा अन्तिममा निकै नै मिठो देउडा संग्रहेको छ तपाईँको लागि छोड्दै आजको बसाईबाट म तपाईँकै साथै कार्यक्रम प्रस्तुतारमा बिदा चाहन्छु। हवस् नमस्कार, शुभ सन्ध्या।

0: नेपाल दर्पण शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई, कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा
0: मन्त्री थपिए, बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाउ आदेश,
1: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ने मूल्य वृद्धि, बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाब,
0: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास सित्तैमा दिने, झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा 40 अर्ब भारू खर्च हुने अनुमान,
1: र टप इन्ड T20 श्रृंखलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha, malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना,
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083/27 सम्म, प्रवेश परीक्षा 2083/31।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98550-607-68, 98511-62594, 98510-54224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन माग गरेका छन्। संविधान र मानव अधिकार सम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याखत संसदले राख्नुपर्ने उनीहरूको तर्क छ। बाह्रमा 3 वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटना समेत स्मरण गर्दै सांसदहरूले समय अनुकूल ऐन परिवर्तन गर्नुपर्नेमा जोड़ दिएका छन्। बाह्रको बालिका हत्या प्रकरणलाई लिएर सड़कदेखि सामाजिक सञ्जाल र संसदसम्म दोषीलाई फाँसी दिनु पर्ने सहितका कड़ा सुताएको माग चर्किएको छ। बाह्रको घटनामा गृहमन्त्री सुदन गुरूङ, कानून मन्त्री सविता गौतम सहित 5 जना मन्त्रीहरूले मध्यरातमा पीड़ित पक्षसँग 3 मुद्दे सहमति गरेका छन्। सहमति अनुसार विद्यमान कानूनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन 7 सदस्यीय न्याय संकल्प समिति गठनको प्रक्रिया अघि बढ़ाएको कानून मन्त्रालयले जनाएको छ। सड़क सामाजिक सञ्जाल र संसदमा उठेको मृत्युदण्डको मागबारे कानून मन्त्री सविता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको धारा 16 उपधारा 2 मा मृत्युदण्ड दण्ड दिने गरी कानून बनाउन निषेध गरेको उल्लेख गर्नुभएको छ। यद्यपि कानूनका जानकारहरू भने समस्या सजायको व्यवस्थामा नभई प्रहरीको फितलो अनुसन्धान र कार्यान्वयनमा रहेको बताउँछन्। मुलुकी अपराध संहिताको दफा 41 च अनुसार बलात्कारपछि हत्या गर्ने कसुरदारलाई जीवित रहेसम्म आजीवन कारावास हुने स्पष्ट कानून व्यवस्था छ। कतिपय कानूनमा थप सुधार र भएका कानूनको प्रभावकारी कार्यान्वयनबाट बलात्कार लगायतका घटना कम गर्न वा पीड़कलाई कार्यवाही गर्न सकिने व्यवस्था छ। कानूनविदहरू विद्यमान सजाय पर्याप्त रहेको तर प्रहरी अनुसन्धानमा दक्षता र संवेदनशीलताको कमी तथा सरकारी वकिलप्रतिको अविश्वास मुख्य चुनौती रहेका बताउँछन्। त्यसैले कड़ा कानूनको माग भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउनु नै पीड़ितलाई न्याय दिने सही बाटो रहेको विज्ञहरूको भनाई छ।
1: यसैबीच बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ परेका छन्। हवलदार कुमार विकलाई पक्राउ गरेर फौजदारी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको बाराका प्रहरी उपरीक्षक एसपी नरेन्द्र कुमारले जानकारी दिनुभयो। बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल खलैया लगिएको थियो। यौन हिंसामा परेका बाल बालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडियो खिचेको पाइएको छ। त्यही भिडियो खिचेका हवलदार विक पक्राउ परेका हुन्। कानून अनुसार आरोपित बाल बालिकाको पहिचान खुलाउन र फोटो भिडियो सार्वजनिक गर्न मिल्दैन, तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए जुन भिडियो प्रहरी र अन्यले खिचेर सार्वजनिक गरेको पाइएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भइरहेका बेला एकजना प्रहरी पक्राउ परेका हुन्। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभिव्यक्तिको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय गर्नुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टी रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्च अदालतले अनुमति पनि दिए थियो। त्यसैले यो मुद्दा अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाई छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ। गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीको पक्षमा हाल कायम रहेका 92 जना मध्ये 57 मत खसेको छ। यस्तै विपक्षमा 22 मत खसेको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन्। नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मत गरेका छन्।
0: यस्तै लुम्बिनी प्रदेश सरकारमा नयाँ 3 मन्त्री थपिएका छन्। आज मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष 3 नाम सिफारिश गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र बहादुर कुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम भोलि दिउँसोका लागि तय गरिएको छ। यससँगै मन्त्री परिषदका अन्य सदस्यहरूको जिम्मेवारी हेरफेर समेत भएको छ। अब लुम्बिनी मन्त्री परिषदले पूर्णता पाएको छ।
1: उच्च अदालत पाटन हेटौडा इजलासले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षलाई भदौ 10 छलफलका लागि बोलाएको छ। राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दावी गर्दै आन्तरिक आदेशको मागसहित रिट दायर गर्नुभएको हो। यसैबीच मुख्यमन्त्री थापा उहाँले आजै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। तर सत्ता साझेदार राप्रपाभित्र भने मुख्यमन्त्रीलाई समर्थन गर्ने विषयमा विवाद छर्किएको छ। पार्टी केन्द्रले विश्वासको मत नदिन र तटस्थ बस्न व्हीप जारी गरे पनि सरकारमा रहेका राप्रपाका तीन मन्त्री सहित केही सांसद भने विश्वासको मत दिने पक्षमा देखिएका छन्। विवादकै बीच राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाइसकेको छ।
0: उदयपुरमा अटो र स्कूल बस एक आपसमा ठोकिँदा तीनजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। बिहान विपरीत दिशामा गुडिरहेका सफल आदर्श इंग्लिस बोर्डिङ स्कूलको बस र यात्रुवाहक अटो बेलका नगरपालिका वडा नम्बर 5 जहडामा आपसमा ठोकिएका हुन्। दुर्घटनामा अटोमा सवार 5 घाइते भएका र उनीहरूलाई उपचारका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा उपचार क्रममा तीनजनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा बेलका नगरपालिका 5 34 वर्षकी इन्द्रिया मगर, अटो चालक बेलका नगरपालिका 5 28 वर्षकी इन्द्र थापा र सुनसरीको बराह क्षेत्र नगरपालिका 7 18 वर्षकी दिया राई रहेका छन्। तीनैजनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बढ्दो मूल्य वृद्धि र बजार अनुगमन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: एनबीएल अटो लोन,
10: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
9: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
9: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
12: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
13: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
12: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
12: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
13: इतिहास, गाथा र कथा, गाँठका कुरा,
12: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ़्यो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई, कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने, बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ, कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा 2 रिट लगायतका खबर प्रस्तुत गरे।
1: अब बाँकी खबर मुख्य चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाकली बढ़न थालेको छ। खास गरी दाल चामल खाने तेल मरमसला लगायतका अत्यावश्यक खाद्य वस्तुको मूल्य पछिल्लो समय लगातार बढ़िरहेको छ। सरदरमा एक महिनामा मात्रै उपभोग्य वस्तुको मूल्य 20% बढ़ेको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले विभिन्न बहाना बनाएर मनलाग्दी मूल्य बढ़ाउने गरेको उपभोक्ताको आरोप छ। चाडपर्वको समयमा उपभोग बढ़ने र बजारमा माग पनि बढ़ने भएकाले व्यवसायीले यही मौकामा कृत्रिम अभाव सृजना गर्ने सामान लुकाउने तथा बढ़ी मूल्य असुल्ने सम्भावना पनि हुन्छ। बजार अनुगमन केवल चाडपर्वको समयमा गरिने औपचारिकतामा सीमित हुने गरेको गुनासो पनि छ। साथी हृदय रिमालले बजारमा अहिले देखिएको मूल्य वृद्धि स्वाभाविक हो कि अस्वाभाविक हो भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ।
8: चाडपर्व लक्षित भनेर बजार अनुगमन गरिरहेकै छौँ। यसलाई अस्वाभाविक भन्दा पनि हामीले अहिलेसम्मको तथ्याङ्क हेर्दा चाहिँ त्यस्तो अस्वाभाविक छैन। अलिकति चाडपर्वमा हुँदा हरेक वर्ष चाहिँ यो खाद्यान्नदेखि लगायत अन्य सम्पूर्ण वस्तुहरूको चाहिँ अलिअलि चाहिँ मूल्य बढ्ने नै देखिएको ट्रेन्ड रहेछ। हामीले यसो हेर्दाखेरि र अहिले पनि थोरै मात्रामा बढ्न सुरु गरेको चाहिँ छ। तथापि हामीले बजार अनुगमन गरेर सम्बन्धित सङ्घ संस्थाहरूसँग चाहिँ कसरी यसलाई चाहिँ अस्वाभाविक ढङ्गले त्यो मूल्य वृद्धिको हुने सक्ने सम्भावना रोक्न सकिन्छ भने छलफल पनि गरिरहेका छौँ।
14: वर्षेनी यो समस्या दोहोरिन्छ चाडपर्व यो यहाँहरू कार्यान्वयन गर्ने निकाय मात्रै नीति निर्माण गर्ने कुरा अब मन्त्रालयसँग सरकार राख्ला तैपनि यसमा ठोस रूपमा चाहिँ यो मूल्य समायोजन गर्ने अथवा चाहिँ तोक्ने अथवा सरकारले त्यो कुरामा कतिको प्रक्रियागत काम हुन्छ भित्री रूपमा
8: यस्तो छ। अब कुनै पनि वस्तुको मूल्य राख्ने काम भनेको चाहिँ उत्पादनकर्ता या आयातकर्ताले गर्ने भएकोले गर्दा उहाँहरूलाई हामीले नियमन गर्दै गर्ने हो। जस्तो हामीले कुनै पनि वस्तुको मूल्य राख्न चाहिँ अलिकति सम्भावना छैन, किनभने अब एउटै वस्तु पनि देखका विभिन्न ठाउँमा सहरका विभिन्न कुनामा फरक फरक तरिकाले त्यो त्यहाँ पुग्दाखेरिको खर्च बढ्न लाग्ने हुँदो रहेछ। त्यो हिसाबले गर्दा हामीले चाहिँ उहाँहरूले नियमन एउटा रेन्जसम्म चाहिँ राख्न सकिन्छ कि हरेक तरिकाको उहाँहरूको ट्याक्सदेखि लिएर मुनाफा सबै जोड्दाखेरि चाहिँ एउटा कुनै पनि वस्तुको चाहिँ यतिसम्म यतिदेखि यति राख्न सकिन्छ भन्नेसम्म चाहिँ गर्न सकिँदो रहेछ। पहिला पनि केही वस्तुहरूमा अब सरकारले त्यो गरेको रहेछ। विभागले त भन्दा पनि विभागले अनुरोध गर्ने हो मन्त्रालय मार्फत सम्बन्धित निकायसँग समन्वय गरेर गर्ने गरेको हो। अहिले पनि हामीले त्यही कोसिस गरिरहेका छौँ। अहिले बजार लक्षितमा हामीले धेरै विषयवस्तुहरू चाहिँ उहाँसँग छलफल राखेर सरकारी कुनै पनि विषयवस्तु वस्तुको चाहिँ मूल्यहरूलाई अब अटोमेटिक ढङ्गले नबढाउने त यो के हो त कारण हरेक वर्ष तपाईँले अघि राख्नु भएकै जस्तो सबैले अहिले गुनासो पनि तिरहेका छन्। हरेक वर्ष दसैँ तिहार आउने बेलामा चाडपर्व आउने बेलामा मूल्य हुनु कारण हुने के भन्दा अलिकति माग बढी हुने त्यतिखेर अरू बेला भन्दा त्यो हिसाबले पनि अलिकति माग बढ्नु साथै व्यवसायहरू मार्फत त्यो अलिकति उहाँहरूले थोरै भए पनि नाफा बढाए बढी कमाउने भन्ने हिसाबले राख्नु हुँदो रहेछ। त्यसलाई चाहिँ अब हामीले नियमन गर्ने काम गरेका छौँ।
14: यो मूल्य यो अवस्थामा रहन्छ अथवा अलिकति उपभोक्ताले सहुलियत पाउने अवस्था त्यस्तो के रहन्छ के अनुमान गर्छ?
8: त्यो अनुमान गर्दाखेरि त्यसै सहुलियतै भन्ने त अब आजले भोलिका दिनमा सरकारले अब निर्णय गरेर गर्दा फरक कुरा हो। अहिलेसम्म चाहिँ अलिअलि चाहिँ बढिरहेको त्यो ट्रेन्ड हेर्दाखेरि थोरै चाहिँ अहिले हरेक वस्तुमा केही न केही चाहिँ वृद्धि हुन्छ। हो अघि पनि भने हामी त्यसलाई कसरी एउटा थोरै मात्रै रेन्ज राखेर त्यसलाई बढाउने धेरै अस्वाभाविक ढङ्गले अब उपभोक्तालाई अप्ठ्यारो पनि तरिका नबढाउनु भन्ने अनुरोध गर्ने हो। कार्ययोजना बनाएर विभिन्न सङ्घ संस्था हामी 14-13 संस्था र हामी सरकारी निकायहरू मिलेर एउटा कार्ययोजना बनाइरहेका छौँ। त्यो कार्ययोजनालाई काम गर्नको लागि चाहिँ र सबै ठाउँमा देश यहाँ देशभरि काठमाडौँ मात्रै होइन कि सबै 77 जिल्लामै अलिकति यो बजार अनुगमन प्राप्त बनाउन हामीले कार्ययोजना पनि बनाइरहेका छौँ।
14: पसलै पछि अलिकति फरक मूल्यको अनुभव गर्ने अवस्था पनि छ भन्ने गुनासो आउँछ बेला बेला। यसका लागि उपभोक्ता पीड़ित छ भने उसले चाहिँ कसरी कहाँ खबर गर्ने?
8: अब यो यस्तो हामीले त्यही हो एमआर हरेक विषयमा एमआर फिलाउने विषयमा योभन्दा अगाडि पनि सरकारबाट केही निर्देशन भएको त्यो अनुसार हामीले बजारमा पहल पनि गयौँ र केही हप्तामा बजारमा एमआरपी भएका वस्तुहरू आउन थालेका छन्। अब त्यस्तो विषयमा उहाँहरूलाई अलिकति अप्ठ्यारो भएमा एमआरपी भन्दा बढी अब मूल्य तिर्नुपर्ने अथवा एमआरपी नभएका होइन अनि अस्वाभाविक ढङ्ग लागेमा त्यस्तो कुनै पनि मूल्य त्यस्तो लागेमा चाहिँ अब हामी अहिले विभिन्न ठाउँ उजुरी गर्ने ठाउँहरू छन् भन्ने ठाउँ छन्। जस्तै हेलो सरकार मार्फत सबै ठाउँ त्यहाँबाट पनि फेरि जान्छन्। त्यस्तै गरेर हाम्रै विभागलाई हेर्ने भने हामीसँग अब हाम्रै आफ्नै टोल फ्री नम्बर पनि छ, इमेल छ, होइन वाटर अनि के अरे हामीले आफ्नै पोर्टल पनि बनाएका छ। त्यहाँ उजुरी आउँछन् र पहिलाभन्दा उजुरी एकदमै बढी आइ पनि रहेको छ। अहिले पछिल्लो समयमा ती सुविधाहरू हामीले उपभोक्तालाई दिएको कारणले गर्दा धेरैले चाहिँ आफ्नो गुनासोहरू दर्ता गरिरहनु भएको छ र हामीले निरन्तर त्यसलाई समाधान गर्ने प्रयास पनि गरिरहेका छौँ।
0: उहाँहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किराती। नेपाल दर्पणमा खबरको सिलसिला। नागडुमा सुरुङ मार्गमा आजदेखि निजी गाड़ी पनि सञ्चालन गर्न दिएको छ। एक महिना अघि उद्घाटन गरेर आपतकालीन गाड़ीलाई मात्र प्रयोग गर्न दिएको सुरुङ मार्गमा आजदेखि 9 जनासम्म यात्रु क्षमता रहेको निजी गाड़ीहरू कार, जीप र भ्यान सञ्चालन गर्न खुल्ला गरेको नागडुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। आज बिहानदेखि गर्जधारामा रहेको फ्लाइओभरको बाटो पनि सञ्चालनमा आएको छ। सुरुङभित्र गाड़ी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ीको गतिमा गाड़ी चलाउन पाइँदैन। गाड़ीको हेडलाइट बाल्नुपर्छ भने सुरुङभित्र गाड़ी रोक्न र ओभरटेक गर्न पाइँदैन। पैदल यात्री, द्विपाङ्ग्रे र प्रजनशील पदार्थ बोक्ने गाड़ीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्।
1: मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी तथा व्यवसायीको संख्या उल्लेख्य रूपमा बढ़न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा 35% छूट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढ़ेको हो। अहिले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसाय मध्ये झण्डै 70% महिलाकै नाममा हुने गरेका छन्। धनुषाकी अम्बिका श्रेष्ठ र सुनिता शाह जस्ता धेरै महिलाहरू अहिले आफै मालिक बनेर जेनरल स्टोर, फेन्सी, सिलाई कटाई र कृषिजन्य उद्योगहरू सफलताका साथ चलाइरहेका छन्। गएको आर्थिक वर्ष 2082-83 मध्य प्रदेशका 8 जिल्लामा 5068 नयाँ उद्योग र 6140 भन्दा बढ़ी वाणिज्य फर्म दर्ता भएका छन्। यस अवधिमा 4878 जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा सबैभन्दा बढ़ी 12 र पर्साका महिलाहरू रहेका छन्। दर्ता शुल्कमा छूट, बैंकिङ रेटमा सहजता र स्थानीय प्रशासनको सक्रियताका कारण महिलाहरू व्यापार व्यवसायतर्फ आकर्षित भएका हुन्। यसले महिला सशक्तिकरणसँगै मधेसको सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: खुशीको कनेक्शन
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात साउन 1 गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गरिने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागि हो। सभापति डाक्टर कृष्णहरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै केन्द्रीय बैंकको सामान्य कार्यवाहीमा परेका व्यक्ति वा संचालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैंकिङ क्षेत्रमा त्रास फैलिएको छ। यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा 100 संशोधनको माग गरेका छन्। तर राष्ट्र बैंक र कानून मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया मार्फत सम्बोधन हुनुपर्ने सुझाव दिएका छन्।
4: यस्तै सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराएका वा नसेत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न योग्य ठहराउने गरी कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस बारेमा जानकारी दिनुभएको हो। अहिलेको व्यवस्थामा नियमकारी निकायले कानून विपरीत कार्य गरेको भनी कार्यवाही गरेको वा त्यस्तो कार्यवाही भएको 5 वर्ष अवधि नभएको व्यक्ति संचालक बन्न नपाउने कड़ा प्रावधान छ। सरकारले यसमा तर सचेत गराएको वा नसेत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुने छैन भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ।
5: हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयर बजार परिसूचक नेप्से आज 19.13 अंकले घटेर 2599.58 बिन्दुमा झरेको हो। लगातार 4 कारोबार दिन घटेर गएको बिहिबार बढ़ेको नेप्से शुक्रबार र आज पनि घटेको हो। आज सबै समूहको उपसूचक घटेर बजार राताम्य हुँदा निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,16,00,00,000 रूपियाँको कारोबार भएकोमा आज 350 कम्पनीका 85,72,000 कित्ता सेयर 3,23,97,00,000 रूपियाँमा किनबेच भएको छ।
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमा समाधान खोज्नु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। बैठकमा प्राकृतिक राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बालीनालीको क्षतिसँगै मानसिक तनाव र बसाइसराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो।
5: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले वैशाख 12 गते यता सरकारले चलाएको विस्थापन अभियानका कारण

0: नागरिक सरह जीवन बिताउन बाध्य भएको भन्दै मानवाधिकारको रक्षा गर्न अपील गरेका छन्। अव्यवस्थित टहरा हटाउन डोजर प्रयोग गर्नुको साटो संवाद मार्फत दिगो समाधान खोज्न र पीड़ितहरूका लागि दिगो विकल्प दिन विस्थापितहरूले सरकार र सरकारवालासँग आग्रह गरेका छन्।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको तमिलनाडु सरकारले विपन्न र कम आय भएका परिवारका लागि हरेक वर्ष तीनवटा खाना पकाउने एलपीजी ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने भएको छ। तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयले राज्यका गरीब परिवारका लागि यस्तो घोषणा गर्नुभएको हो। विधानसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले अन्नपूर्णी सुपर सिक्स योजना अन्तर्गत यो सुविधा ल्याएको जानकारी दिनुभयो। वार्षिक 2,50,000 रूपियाँसम्म आय भएका परिवारलाई कम आय वर्गको रूपमा परिभाषित गर्दै सरकारले यो कार्यक्रम तयार पारेको उहाँको भनाई छ। योजना आउँदो जनवरीमा मनाइने तमिलहरूको मुख्य पर्व पोंगलदेखि औपचारिक रूपमा लागू हुनेछ। योजना कार्यान्वयनका लागि प्रत्यक्ष लाभ हस्तान्तरण अर्थात डीबीटी प्रणाली प्रयोग गरिनेछ, जस अनुसार उपभोक्ताले ग्यास खरिद गरेपछि त्यसको रकम सरकारले सोझै सम्बन्धित परिवारकी मुख्य महिलाको बैंक खातामा पठाइदिनेछ। सरकारको यो निर्णयबाट तमिलनाडुका झण्डै 1,30,00,000 परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान छ। यस योजना सञ्चालनका लागि राज्यको ढुकुटीबाट वार्षिक झण्डै 40 अर्ब भारतीय रूपियाँ खर्च हुने मुख्यमन्त्री विजयले बताउनु भएको छ। बढ़दो महँगीका बीच आएको यो घोषणालाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला अन्तर्गत नेपालले होबर्ट हरिकेन्स एकाडेमीलाई 155 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको हो। नेपालका लागि कुशल भुटेलले 39 रन बनाए भने मयन यादवले 31 रन जोड़े। कप्तान अनिल शाहले 28 रन बनाए। लोकेश बम 20 रनमा अभिजित रहे। डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको होबर्टले ताजा अवस्थामा 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 103 रन बनाएको छ। प्रतियोगितामा नेपाल ए र होबर्ट हरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका दुई खेल गुमाउँदै अंकविहीन छन्। 9 टोली सहभागी प्रतियोगितामा नेपाल अंक तालिकाको पुछरमा छ। यसअघि भएको पहिलो खेलमा नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ़दो। संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई। कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने।
1: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट। कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। लुम्बिनीमा 3 मन्त्री थपिए। बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाउ आदेश।
0: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ली मूल्य वृद्धि। बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाफ।
1: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास सित्तैमा दिने। झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा वार्षिक 40 अर्ब भारू खर्च हुने अनुमान।
0: र टप इन्ड टी ट्वेन्टी श्रृंखलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
5: मनोकामना सुनचाँदी पसल
6: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98 62 13 67 44 98 15 38 77 75
7: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट थप जानकारीको लागि सम्पर्क नम्बर 029-570-208 98-421-25-999 98-420-52-496 98-421-93-686 र 98-420-76-778 शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर चैनपुर नगरपालिका 6 शङ्खुवा सभा
9: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोल्न हिँडेको हुन्छ
9: औ लु समस्याको समाधान भनेकै म हो
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
10: लु अब त्यहीबाट जाने
9: लाखे सल्लाह दिएर के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष
0: कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जानु
2: लाखे सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
6: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: कौडी पैसा छैन लेखक बन्ने कसरी जिन्दगी कटाउनु
1: एकचोटि रोक न यार कुरा त सुन
0: किन
1: तिमीसँग किन रिसाइरहेको यसरी भन त के कमी भयो मलाई
0: हजार रुपियाँ छ तिमीसँग यही हो तिम्रो कमी कति दिन चल्छ यसरी
1: सङ्घर्ष गर्दैछु त सफल भइहाल्छ नि
0: ओके तिमी आफ्नो सफलताको पछि लाग म आफ्नो भविष्यको पछि लाग्छु बाई

चर्चित गजल गायक थानेश्वर गौतमको सांगीतिक साँझमा उहाँको गजल सुन्ने क्रममा बेचेर सपना बोलको गजल सुनेर एक युवकले आत्महत्या गर्ने प्रयास गरेका छन्। उक्त गीतलाई प्रतिबन्ध गरिएको र गायकलाई उक्त घटनाको सोधपूछको लागि थुनामा राखिएको जानकारी आएको छ।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तू आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम शङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम शङ्खुवा सभा तथा बोसुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते कार्यक्रम कार्यान्वयन एकाई शङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन शङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा तनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखा सभा मोबाइल नम्बर 98525550079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
4: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजे

0: 269 मोबाइल नम्बर 9865 86 460 यहाँ 24 घंटा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उहाँका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मेत। सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह देखेर के पाक बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
6: ए लु, जताउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
7: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँकोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बेलुकी 7 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029570192, फोन नम्बर 98423-4549।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
2: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारायण जोबारी।
11: नमस्कार, म लोक गायक कमलीकान्त भेटुवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: शाखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300 चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटु?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाख सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त,
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: क्रिकेटमा नेपालको पहिलो जित, होवार्ड हरिकेन्स 39 रनले पराजित।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन्टा लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टा ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा जथाभावी बोल्ने क्रम बढेको छ। देशको मूल कानून बनाउने थलो संघीय संसदमा प्रमुख दलका सांसदहरूले नै संसदको गरिमा कायम राख्न सकेका छैनन्। संसदमा घण्टौं भाषणबाजी भएको र कानून निर्माणले तीव्रता नपाएको भन्दै आएको नयाँ दल सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद झन आलोचित बनेका छन्। कानून निर्माणमा होइन, आरोप प्रत्यारोपमा केन्द्रित रासोपाका सांसदहरूका कारण पार्टीमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ। रासोपाले आफ्ना सांसदलाई मर्यादित बन्न पटक पटक तालिम दिए पनि सांसदहरूको रवैया उस्तै देखिएको छ। पुराना र स्थापित दलका शीर्ष नेताहरू पनि अशोभनीय र अमर्यादित शब्द बोलेर लज्जित भएका छन्। आजको बैठकमा सभामुख डीपी अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल र रासोपाका सांसद इन्दिरा राणा मगरले प्रतिनिधि सभामा बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन नै दिनु परेको छ। गत भदौ 1 गते र 3 गते सांसद दोयले बोलेका अमर्यादित र अनावश्यक शब्दहरू संसदको रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई आज निर्देशन दिनुभएको हो।
3: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
2: साथै अबदेखि सांसदहरूलाई बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न सभामुखले ध्यानाकर्षण समेत गराउनु भएको छ। सभामुखको निर्देशन अघि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले केही महिलाहरूले मन मिले चमत्कार, रिसुटे बलात्कार भन्दा पुरूषहरू पनि पीड़ित भएको टिप्पणी गरेपछि नजिकै बसेकी राप्रपाकी सचेता खुशबु ओलीले नियममा आपत्ति गर्नुभएको थियो।
4: एकदमै मन मिलेका श्रीमान श्रीमतीको बीच पनि श्रीमतीले सम्बन्ध राख्न चाहेनन् भने नो मिन्स नो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ र यो कुरा पुरुषहरूलाई पनि लागू हुन्छ र यो जबरजस्ती गर्दाखेरि कुनै चमत्कार हुँदैन। सम्बन्ध जति नै समृद्ध सुखी होस्, राम्रो होस्, तर जब सम्बन्धमा जबरजस्ती आउँछ त्यो गलत हुन्छ, त्यसमा कुनै चमत्कार हुँदैन। यस्ता गम्भीर विषयमा यस्ता किसिमको टिप्पणीलाई सदनबाट, सदनको रेकर्डबाट हटाउनको लागि म सभामुख महोदयसँग निवेदन गर्न चाहन्छु।
5: आजको बैठकमा बोलेका अधिकांश सांसदले बारा सिमराकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याका दोषीलाई कड़ा कार्यवाहीको माग गरेका छन्। गरिमाका आमा बाबुसँग गृह मन्त्रालयले 3 बुँदे सहमति गरिसके पनि सड़कदेखि संसदमा यो विषय सेलाएको छैन। रासोपाका सांसद आशिका तामाङले उसै गरी बलात्कार सम्बन्धी अहिलेको कानूनमा आपत्ति जनाउँदै कड़ा सजाय भएसम्म गरिमा र निर्मलाहरूले न्याय नपाउने बताउनुभयो।
6: हाम्रो देशमा बलात्कारीलाई छुट्टै सजाय दिने कानूनमा के त्यस्तो व्यवस्था छ? उही जेलमा जाने ग्वाम ग्वाम मासु भात खाएर लामखुटे जस्तो सुके नाश ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठूलो उपलब्धि मैले केही देखिन। सभामुख महोदय, जब जब बलात्कारको घटनाहरू यो समाजमा सार्वजनिक हुन्छन् तब तब सडकमा भनिन्छ कडा सजाय दे, कडा सजाय दे, कडा सजाय दे। आज म भन्न गइरहेको छु कडा सजाय भनेको के हो? सभामुख महोदय, नम्बर 1 फाँसीको व्यवस्था, नम्बर 2 फाँसीको व्यवस्था गर्न नसके जेल लाने तर खानपिन गर्न नदिने।
5: रासपाका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानून लागू गर्न माग गर्नुभएको छ। रासपाका महामन्त्री विपिन कुमार आचार्यले गरिमा हत्याका आरोपीको भिडियो र गरिमा चौधरीका आमा बाबुको भिडियो गृह मन्त्रालयमा खिचिएको प्रति आपत्ति जनाउनु भएको छ। हाम्रो समाज अराजकतातर्फ गइरहेको भन्दै उहाँले संवेदनशील घटनाको भिडियो सार्वजनिक गर्ने कार्य बन्द गरिनुपर्ने बताउनुभयो।
7: गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिन, तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
5: बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका 16 वर्षीय किशोरले हातमा हतकडी लगाएकै अवस्थामा निर्धक्क अपराध स्वीकारेको भिडियो र अस्ति बेलुका गृह मन्त्रालयमा भएको वार्ताको भिडियो र तस्विर नै सार्वजनिक गरिएको थियो। किशोरको बयान सार्वजनिक गर्ने एक प्रहरी अधिकारी पक्राउ परिसकेका छन्। आचार्यले काठमाडौँको संक्रमणको एक होस्टेलमा भएको युवक हत्यातर्फ पनि सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो। रासपा सांसद अमरेश कुमार सिंहले कप्तानगंज घटनादेखि गरिमा प्रकरणसम्म आइपुग्दा सरकारप्रति जनताको आशा मरेको र अराजकता बढ़ेको देखिएको टिप्पणी गर्नुभएको छ।
8: हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगंजको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीड़ितको होस्, चाहे डाक्टरको होस्, दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले के गरिरहेछ भने नेपाली जनता दुःखमा छ, एङ्गरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ।
2: रासपाका सांसद मनिष झाले भने जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले डोजर प्रहार गरीब र निमुखाको आवासमा मात्र नभई उच्च घरनामाथि पनि हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद झाले जनकपुरको 950 बिघा अतिक्रमित जमीन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा जोड़ दिनुभएको हो।
9: जनकपुर नेपालको सम्भवत उपमहानगरपालिकाहरूमध्ये सबैभन्दा धेरै सार्वजनिक जमीन भएको ठाउँ हो। 2062 सालमा भोजराज घिमरेज्यूको नेतृत्वमा निकालिएको प्रतिवेदनमा लगभग 950 बिघा जमीन अपचलन गरिएको, अधिग्रहण गरिएको र दुरूपयोग गरिएको भन्ने रिपोर्ट आएको थियो। त्यही रिपोर्टको आधारमा अहिले हटाउने काम भइरहेको छ। संघीय सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूको पनि विशेष ध्यान राखेर रा, जुन काम भइराखेको छ त्यसप्रति हामी कृतज्ञ छौं जनकपुरवासीको तर्फबाट। तर फेरि पनि हामी एउटा अनुरोध गर्न चाहन्छौं कि यो लक्ष्य र यो प्रहार केवल गरीबहरूमाथि मात्र नहोस्।
2: सरकारले शनिबारदेखि पोखरीको डिल खाली गराउन शुरू गरेको थियो। गुठी संस्थान जनकपुर धामले गिर नारी कुटी नजिक रहेको गोरधाई पोखरीको अतिक्रमित डिल खाली गराएको छ।
5: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री पालेन्द्र शाहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गर्नुभयो। आजै मात्रै प्रधानमन्त्री पालेन्द्र शाह काठमाडौँ फर्किसक्नु भएको छ। शुक्रबार स्थलमार्ग हुँदै पोखरा पुग्नु भएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुग्नु भएको थियो। हिजो मुस्ताङबाट फर्किनुभएका उहाँ पोखरामै बास बस्नु भएको थियो। साम्पाङले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्र सहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत बताउनुभयो।
10: प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ एक्टिभ भएर जाने गर्छ र उहाँ निजी जानुभएको मन्त्री परिषदलाई चाहिँ सूचना नदी, संसदलाई सूचना नदी जानुभएको, के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले, के चाख्नुभयो जानुभयो हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाब दिनुपर्छ।
5: श्रम संस्कृति पार्टीकी अर्की सांसद अम्बिका देवी बी संगौलाले सरकारको चालू आर्थिक वर्षको बजेटको असफलता पहिलो महिना देखिने थालेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले 36 देशलाई चिनेको भनी दावी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम अग्रेले आफ्नै देशलाई चिन्न नसकेको आरोप लगाउनुभयो।
11: अर्थमन्त्री विश्वकै विज्ञ अर्थशास्त्री 36 देशले चिनेको र मानेको भनेर सत्ता पक्षका माननीयज्यूहरूले भन्नुहुन्छ, तर उहाँले 36 देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नु भएन। उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो, किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यति धेरै समस्या र कमजोरी देखिएको थिएन।
5: बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा हुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको उहाँको भनाइ थियो। सरकार गठन भए यता पूँजी बजारमा 6 खर्ब रूपियाँ डुबेको दावी गर्दै उहाँले पूँजी बजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा अर्थमन्त्री वागले चिच्छा खेलाउनमा व्यस्त रहेको टिप्पणी गर्नुभयो।
11: अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र नेपाली युवालाई विदेश जानबाट रोक्न देशी रोजगारीको अवसर सिर्जना गर्नुपर्छ, होइन त? यी विषयमा सरकारको ध्यान जानुपर्छ। संख्या पुगिसकेको छ तर काम चाहिँ पुगेको छैन।
2: नेपाल परिवेशमा कोशी प्रदेशका मुख्यमन्त्रीले लिए तेस्रो पटक विश्वासको मत, लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
13: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन।

0: को हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस की अभिकर्ता बनो।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: संचार नेटवर्क रंगपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: साङ्जामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। गल्याङ नगरपालिका 8 करादी स्थित भित्री सड़क खण्डमा बुलेरो जीप दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमा मृत्यु भएको हो भने अन्य 10 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय साङ्जाका अनुसार आज साँझ कल्याङबाट कल्याङ नगरपालिका 9 साङ्लियातर्फ जाँदै गरेको G1J6534 नम्बरको बुलेरो दुर्घटनामा परेको हो। उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक सहित घाइते 10 यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बोलेरोमा कतिजना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको छ। मृतक र घाइतेको परिचय खुल्न पनि बाँकी रहेको प्रहरीले जनाएको छ।
3: नेपाली कंग्रेसको विवादमा पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतले भोलि मात्रै दर्ता गर्ने भएको छ। यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका वारिस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए। आज देउवा र खड्काको तर्फबाट छुट्टा छुट्टै पूरक निवेदन पेश भएको छ। कंग्रेसले घोषणा गरेको 15 महाधिवेशन रोक्न माग गर्दै परेका निवेदन आज दर्ता नभएको र भोलि दर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले थाहा संसार नेटवर्कलाई जानकारी दिनुभयो। अध्ययनकै क्रममा रहेकाले आज दर्ता हुन नसकेको उहाँको भनाइ छ। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउवा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्। पार्टी आधिकारिकताको विवाद सर्वोच्चमै रहेकाले त्यसको छिनोभानो नभएसम्म महाधिवेशन रोक्नुपर्ने दुवै नेताको माग छ।
4: बागमतीमा मुख्यमन्त्रीको नियुक्ति विरूद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढ़ाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी कंग्रेसले दिएको छ। न्याय निरूपणको क्रममा रहेको अवस्थामा प्रदेशसभाको विषय अघि बढ़ाएको खण्डमा बहिष्कार गर्ने चेतावनी नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलले दिएको हो। यो विषयमा कंग्रेसले उपसभामुख अप्सरा चापागाईलाई पत्र बुझाउने तयारी समेत गरेको छ। मुख्यमन्त्री थापा मगर को नियुक्ति विरूद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा दायर दुई छुट्टा छुट्टै रिटमा आज प्रारम्भिक सुनवाई गर्दै अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले मुख्यमन्त्री नियुक्तिको निर्णय बदर हुनुपर्ने वा नपर्ने आधार कारण र प्रमाण सहित 15 दिनभित्र लिखित जवाब पेश गर्न विपक्षीलाई आदेश गरेको हो। अदालतले रिट निवेदकले माग गरे बमोजिम तत्काल अन्तरिम आदेश भने जारी गरेको छैन। अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि आगामी भदौ 10 गते उपस्थित हुन समेत आदेश दिइएको छ। बागमतीमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको थियो। अदालतको आदेशपछि प्रदेशसभा बैठक पनि सारिएको छ।
3: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भने तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत पर्यो। उहाँलाई नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टी नेकपाका 17 सांसदले मत दिए। विपक्षमा 22 मत खस्यो। जसपाकी निर्मला लिम्बू अनुपस्थित रहिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 4 सांसद मतदान प्रक्रियामै सहभागी भएनन्, तटस्थ बसे। कंग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ 3 गते फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनु भएको हो।
4: लुम्बिनी प्रदेशको मन्त्री परिषद भने पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा 3 मन्त्री थप गरिएको हो। आज प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले 3 मन्त्री नियुक्त गर्नुभएको हो, जसमा देवेन्द्र कुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको सत्ता साझेदारी गर्ने सहमति भएपछि लम्बिनीमा पनि मन्त्री परिषद पुनर्गठन गरिएको हो। नवनियुक्त मन्त्री शपथ भने भोलि हुनेछ।
3: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार विकास सार्वजनिक निजी साझेदारी पीपीपीमा देखिएका समस्या समाधान गर्नका लागि सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरेको छ। आज बसेको बैठकले 15 दिनभित्र समितिमा निजी क्षेत्रका विभिन्न संस्थासँग एकीकृत सुझाव माग गर्ने निर्णय भएको समिति सभापति आशिष गजुरेलले जानकारी दिनुभयो।
5: निजी क्षेत्रले विद्यमान ऐन कानून तथा प्रक्रियाका कारण भोग्नु परेका समस्या र सरकारबाट अपेक्षित सहजीकरणका क्षेत्रहरू विशेषतः वान विन्डो पोलिसी, ब्युरोक्रेसीका झन्झट प्रक्रियाहरू न्यूनीकरण गर्ने सम्बन्धमा लगानी भित्र्याउने, लगानी तथा मुनाफा फिर्ता लैजाने र पुनर्लगानी गर्न सहज वातावरण बनाउने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजबाट 15 दिनभित्र लिखित धारणा तथा सुझाव माग गर्ने।
3: साथै लगानी बोर्डबाट पीपीपी अन्तर्गत सज्जीकरण तथा स्वीकृत भएका जल विद्युत र फोहोर मैला व्यवस्थापन सम्बन्धी आयोजना र परियोजनाको वर्तमान अवस्था, आयोजना कार्यान्वयनमा देखेका समस्या सम्बन्धी विवरण पनि 15 दिनभित्र समिति समक्ष पेश गर्न भनिएको छ। यसै गरी लगानी बोर्ड सम्बन्धी ऐन तथा कानूनी व्यवस्थामा गर्नुपर्ने सुधार र बोर्डको भावी भूमिका बारे पनि बोर्डसँग स्पष्ट सुझाव मागिएको छ। बोर्डले लगानी सहजीकरण समन्वय र अनुमति पत्र प्रदान गर्ने कुन भूमिकालाई प्राथमिकता दिने भन्ने विषयमा 15 दिनभित्र सुझाव पेश गर्नुपर्नेछ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब haha.com मा।

0: को एक मात्र डीटीएच सेवा जिस्ट
1: जिस्ट खुशीको कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अविरल वर्षा र पहिरोका कारण करिब एक महिनादेखि अवरूद्ध रहेको अरणीको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय चरीकोटको निरन्तर प्रयासपछि उक्त सड़क खण्डको अवरोध हटेको हो। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार राजमार्ग सुचारू गर्ने क्रममा एक हप्तादेखि सोही सड़क खण्डको अर्को पहिरो सफा गरिएको थियो। हाल टोलीले सीमा क्षेत्र नजिकै रहेको लिपिङ पहिरो पछ्याउने कार्यलाई तीव्र बनाएको छ। लिपिङ क्षेत्रमा पहिरोका कारण 10-12 घरहरू उच्च जोखिममा रहेको उहाँले बताउनुभयो।
3: वर्षायामका कारण गत जेठ 18 गतेदेखि बन्द रहेको पोखरा जुमसम हवाई उडान आजदेखि पुनः शुरू भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतका अनुसार आज समेत एयरको विमानले पोखरा जुमसम उडान 3 गरेको छ। कम भिजिबिलिटीका कारण हरेक वर्षायाममा पोखरा जमसम हवाई उडान बन्द हुने गरेको छ। पर्यटक आगमनको याम शुरू हुन लागेकाले उडान पुनः सञ्चालन गरिएको हो। मुस्ताङको पर्यटन प्रवर्धनमा यो उडानले टेवा पुग्ने विश्वास लिइएको छ।
4: उद्घाटन भएको एक महिनापछि नागढुङ्गा सुरुङ मार्ग आजदेखि निजी सवारी साधनका लागि खुल्ला गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान 9 बजेदेखि नै 9 जनासम्म यात्रु क्षमता भएका कार जीप भ्यान जस्ता निजी सवारी साधनलाई काठमाडौँ धादिङ आवागमनका लागि अनुमति दिइएको हो। यो हप्ता सुरुङ सञ्चालनका क्रममा चालकहरूले भोगेका समस्या र अनुभव बुझ्ने काम हुनेछ। सुरुङमा साँझ 6 बजेसम्म मात्र सवारी चलाउन पाइनेछ। आज बिहानैदेखि गर्जुधारा स्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र सवारी चलाउन निश्चित नियमको पालना गर्नुपर्नेछ। सवारीको अधिकतम गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। यस्तै अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने, टनेलभित्र गाड़ी रोक्न वा ओभरटेक गर्न नपाइने नियम बनाइएको छ। पैदल यात्री, दुई पाङ्रे सवारी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ।
3: भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने माग गर्दै नेपाल पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने लगायतका माग गरेर पोल्ट्री किसानले आज प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीगढ मण्डलामा आज गरिएको प्रदर्शनमा चल्ला बोकेर सहभागी किसानले भारतीय कुखुरा र कुखुराजन्य वस्तुको अवैध आयातले नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै तत्काल तस्करी नियन्त्रण गर्न माग गरे। उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने अवस्था रहेको भन्दै पोल्ट्री क्षेत्रमा किसानको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति र अनुगमनको व्यवस्था गर्नुपर्ने बताए। किसानले नेपाली पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागत अनुसार उचित मूल्य सुनिश्चित गर्न समेत जोड़ दिए।
4: डडेलधुराको आलिताल गाउँपालिका 5 स्थित भगवती माध्यमिक विद्यालय पर्से रावलमा कार्यरत बाल विकास सहजकर्ता मंजू देवी बोहरा विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार बोहराले उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद भारतबाट सन् 2010 हाईस्कूल परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी विद्यालयमा पेश गरेको अनुसन्धानबाट खुलेको हो। उक्त नक्कली प्रमाणपत्रकै आधारमा बाल विकास सहजकर्ता पदमा नियुक्ति लिएर बहाल रहँदै पारिश्रमिक भत्ता लगायतका सुविधा लिएको आयोगको दावी छ। आयोगले बोहरा विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ। बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले सोही दफा बमोजिम कैद र जरिवानाको माग दाबी गरेको छ।
3: शेयर बजारमा नेप्से परिसूचक आज 19.13 घटेर 2599 बिन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको। आज 350 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,23,97,00,000 रूपियाँको कारोबार भयो। आज 229 कम्पनीको शेयर मूल्य घटेको छ भने 47 कम्पनीको शेयर मूल्य बढ़्यो। 2 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान युद्ध रोक्न पाकिस्तानले कूटनीतिक प्रयास जारी राखेको छ। अमेरिका इजरायल र इरान बीच जारी युद्धको कूटनीतिक समाधान खोज्ने प्रयास स्वरूप पाकिस्तानका सेना प्रमुख आसिम मुनिर आज पुनः तेहरान प्रस्थान गर्नुभएको छ। युद्ध शुरू भएको करिब छ महिना यता मुनिरको यो तेस्रो इरान भ्रमण भएको इरानी विदेश मन्त्रालयले पुष्टि गरेको छ। पाकिस्तानी गुप्तचर तथा सैन्य अधिकारीका अनुसार भ्रमण अघि मुनिर र इरानी विदेश मन्त्री अब्बास अराघची बीच टेलिफोन संवाद समेत भएको थियो। मुनिरको भ्रमण पाकिस्तानको मध्यस्थतामा जून 17 हस्ताक्षर भएको

0: पछिको पहिलो विदेश भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री एन्डी बर्नहम आज युक्रेनको राजधानी किव पुग्नु भएको छ। रेल स्टेशनमा युक्रेनी विदेश मन्त्रीसँग उहाँ युक्रेनी विदेश मन्त्री एन्डी सिबिहाले उहाँको स्वागत गर्नुभएको छ। बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुका साथै कोलिसन अफ द विलिङको बैठकको सह अध्यक्षता गर्ने कार्यक्रम छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपालको ए टोलीले पहिलो जित दर्ता गरेको छ। नेपालले आज भएको खेलमा होवार्ड हरिकेन्स एकाडेमीलाई 39 रनले पाखा लगाएको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको हरिकेन्स 18 ओभर 3 बलमा 115 रनमै समेटिएको थियो। उसका लागि नितिश स्यामुएलले 37, टिम वार्डले 23, कप्तान निवेथन राधाकृष्णनले 20 र ज्याक कर्टनले 12 रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि नारायण जोशीले 3, पवन सराफ र साहब आलमले 2-2 तथा विपिन खत्रीले 1 विकेट लिएका थिए। यसअघि डर्बिनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक 39 रनको योगदान गरेका थिए। मयन यादवले 31 रन बनाउँदा कप्तान अनिल शाहले 28 रन जोडेर आउट हुन पुगेका थिए। लोकेश पमले 20 रन बनाउँदै अभिजित रहेका थिए।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदमा नयाँ पुराना सांसदको अमर्यादित शब्द चयनले सभामुख हैरान। इन्दिरा र बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने हर्कको टिप्पणीमा खुशबुको नियमापत्ति।
0: देउबा र खड्काका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्चले भोलि दर्ता गर्ने। बागमतीमा मुख्यमन्त्री नियुक्तिको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाए। प्रदेशसभा बहिष्कार गर्ने कंग्रेसको चेतावनी।
1: स्याङ्जामा चिप दुर्घटना हुँदा 2 जनाको मृत्यु 10 जना घाइते। भारतीय कुखुराको तस्करी रोक्नु पर्ने माग गर्दै पोल्ट्री किसानद्वारा माइती घर मण्डलामा प्रदर्शन।
0: अमेरिका इरान युद्ध रोक्न पाकिस्तानको कूटनीतिक प्रयास जारी। युक्रेनलाई सैन्य सहायता गर्ने यू र बेलायतको प्रतिबद्धता।
1: र टप एन टी ट्वेन्टी क्रिकेटमा नेपालको पहिलो जित। होवार्ड हरिकेन्स 39 रनले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। दिनेश र जगत बिदा हुन्छ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 64। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट भएको थियो?

0: कमाई पो छ भन्छ झुसेले
1: दुगोफले हामी पनि त्यही मेन पावरबाट
2: नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
3: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
4: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
3: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
4: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
5: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
6: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862937725 र 9917647529।
5: सुप्रिम शाह सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
7: के कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लिख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै कि तेरो काकी।
8: ल ल आमा, म तु गए तु आए,
7: होइन आजै आइपुग्छस् र।
8: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
5: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रणाली चैनपुर छ शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852547741।
9: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ल बारी खर्कैको नारायण जौबारी।
10: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अरुण।

0: हत्याको प्रसंगमा मृत्युदण्डको मागले तातिए संसद
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं
3: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन
0: तर एक कानूनविद भन्छन्
4: फाँसी लिएर मात्रै पनि त यो समाधान हुने विषय होइन सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस् किए भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन् युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेपयास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेपयास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे उनका अनुसार त्यस्ता क्षेपयास्त्रहरूले रूसको भित्री भूभागसम्म मार हान्न सक्नेछन् बर्नमले भने तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौ ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ ट्विन ड्रागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिण संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड्काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए तत्कालीन शासनप्रति उनको दृढ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे सन् 2024 डिसेम्बर नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन् पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन् वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन् अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन् र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाइ समेत छन् पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि संदिग्धबारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ यो बीबीसी नेपाली सेवा हो
0: साझापखमा तपाईलाई स्वागत छ बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन् बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन् त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए सांसद प्रकाश पाठक
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं
0: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्
1: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
0: सत्तापक्षीय अर्की सांसद आशा झा
6: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
6: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
0: धाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छिन्,
4: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै फितलो कानून चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असाध्यै फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनु पर्थ्यो नि, त्यो नै छैन कि। अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, त्यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने, त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गऱ्यौँ, अलिक सबै एडभोकेसी भयो जस्तो छ कि, सजायमा मात्रै केन्द्रित भएर फाँसी लिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
7: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, त्यसमा चाहिँ तपाईँको धारणा?
4: मेरो त के हो भने, अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ, त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा, त्यसको प्रोसेस लामो हुन्छ, होइन, तर अब त्यो एउटा पाटो छ। मैले भने कानून कमजोर छैन, हामी कहाँ अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनु पर्छ, उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ, हामी कहाँ त देखिएन के।
7: वर्षेनी तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
4: एकाउन्टेबलै नभएको हो, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन। अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने, त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको, त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि, जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा, सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक सुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि, तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन, सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
7: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो, त्यो किन
4: हो नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जारीहरू पनि लिएर जाने होइन, त्यस्तो खालको पनि छ नि त। धेरै भन्दिनँ म, तर केही फेक जारीहरू लिएर जाने कारणले जारी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्युर त प्रहरीले अगाडि लानै पर्छ नि। त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त। लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ।
7: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
4: त्यहाँ तीन चारवटा क्याटेगोरी छ। रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि त। जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
7: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन?
4: त्यही त, 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
7: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी?
4: मेरो बात त्यो कानुनी सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ, के संवेदनशीलता नै भएन क्या। हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ के।
0: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख दलप्रसाद अर्याल।
8: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा

0: क्षेप्यास्त्र बनाउन सकोस् भनेर युक्रेनले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
1: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीसकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz हरपल
1: हर
0: तपाईं सँगै
2: अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 भदौ 9 गते मंगलबार, साउन शुक्ल द्वादशी 25 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: 12 घटनाको पीड़ितका विवरण र आरोपितका बयान छताछुल्ल। बन्चरे डाँडावासीसँग पटक पटकको सहमति समस्या उस्तै। अधिवेशन रोक्न माग गर्दै देउवा र खड्काद्वारा अदालतमा माग। ढुङ्गा गिटी र बालुवामा संघीय सरकारको नजर लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको स्वदेशमै रोजगारी र आमदानीको अवसर शीर्षकको शुभ समाचार।
0: वैदेशिक रोजगारीका लागि युवा विदेशी नै क्रम बढ़िरहेका बेला हेटौडाको चुच्चे खोलामा खुवा अर्थात कुराउनी उत्पादन र बिक्री व्यवसायले युवालाई स्वदेशमै रोजगारी र आमदानीको अवसर दिएको छ। खुवाका लागि प्रख्यात हेटौडा उपमहानगरपालिका वडा नम्बर 6 र 17 क्षेत्रका नयाँ तथा पुराना व्यवसायीले दूध जन्य परिकार उत्पादनबाट मासिक 10,000 देखि लाखौं रूपियाँसम्म आमदानी गर्न सफल भएका छन्। व्यवसाय विस्तारसँगै दुग्ध उत्पादक किसान डेरी सामुदायिक वन र श्रमिक समेत लाभान्वित भएका छन्। हेटौडा काठमाडौँ सड़क खण्डको कान्ति लोकपथ अन्तर्गत पर्ने चुच्चे खोला खुवा उत्पादन केन्द्रका रूपमा परिचित भएको छ। यहाँ एक दर्जन भन्दा बढ़ी व्यवसायीले दैनिक 100 लिटर दूध घोड्दै खुवा गुदपात पुष्टकारी पेड़ा बर्फी लगायतका परिकार उत्पादन गर्दै आइरहेका छन्। हेटौडाबाट काठमाडौँ आवाजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गर्दछन्। सड़क सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार तथा व्यवसाय विस्तार भएको पाइन्छ। हेटौडा सत्रका लकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैँसीको दूधबाट खुवा उत्पादन गरी व्यवसाय शुरू गर्नुभएको हो। बीबीएस तेस्रो वर्षमा अध्ययनरत उहाँले मासिक करिब 50,000 रूपियाँ आमदानी गर्दै आइरहनु भएको छ। उहाँलाई आमा बुबाले पनि व्यवसायमा सहयोग गरिरहनु भएको छ। सापकोटाका अनुसार उत्पादन भएको खुवा गुदपात पुष्टकारी लगायतका सामग्री हेटौडा काठमाडौँ रूटमा चल्ने सवारीका यात्रुले कोसेलीको रूपमा लैजाने गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो।

0: हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा पहिलो पृष्ठका खबर, बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। गत साता बाह्रमा बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणाली बारे समेत बहस शुरू भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्ष बीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 को दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। पीड़ितको प्रारम्भिक सूचनामा प्रहरीको सधैं बेवास्ता, उपशीर्षकमा यससँगै खबर छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नी नाबालक छोरी बिहान 8 बजेदेखि हराएको भन्दै खोज तलाशका लागि बुबा आमाले 31 साउनमा लिखित निवेदन दिए। घर छेवैमा खेलिरहेकी छोरी एकाएक हराएपछि शुरूमा परिवार आफैले खोजी गर्यो, पछि स्थानीयको समेत सहयोग लिएर खोज तलाश भयो। फेरि फेला नपरेपछि इलाका प्रहरी कार्यालय सिमरामा 11:15 बजे आमाले लिखित निवेदन दिँदै प्रहरीको सहयोग खोजेकी थिइन्, तर प्रहरीले उजुरीलाई जति गम्भीर बनेर लिनुपर्ने थियो त्यति नदेखाएको परिवारको गुनासो छ। बुबाका अनुसार गाउँले मिलेर खोज्दा छोरी सधैं गइरहने एउटा बन्द घरभित्र हेर्न खोजिएको थियो, मैले किन नखोलेको भनेर सोद्धा जंगीले हामीलाई नै दोष देखाउने काम गरे। बुबा भन्छन् प्रहरीलाई पनि भन्यौं तर मौखिक मात्र भनेर मिल्दैन, जाहेरी दिनुहोस् भने। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा।
7: बंचरे डाँडा ल्याण्डफील्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या ज्यूका त्यू छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आइरहेका छन्। भएका सहमति, कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुटाउनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समयमा साना ठूला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन्, तर कतिपय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बंचरे डाँडामा फोहोर फाल्न थालिएको हो। त्यस यता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढ़ी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बंचरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल शुरू गरेको छ।

0: केही दिन अघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बंचरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयका प्रतिनिधिको सहभागितामा छलफल गराउनु भएको थियो। मन्त्री तिमिल सिन्हाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल शुरू गरेको बताउनु भएको थियो। बंचरे डाँडा ल्यान्डफिल्ड साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
1: नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवाद बारे संस्थापन इतर देउवा पक्षले सर्वोच्च अदालतमा दुईवटा रिट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर समूह फेरि सर्वोच्च अदालत पुगेको हो। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। शेरबहादुर देउवाको तर्फबाट वारिस असरूल हकले महाधिवेशनका गतिविधि रोक्न माग गर्दै रिट पेश गर्नुभएको छ भने खड्काको वारिस श्रवण कुमार श्रेष्ठ रहनु भएको छ। तर सर्वोच्चमा पेश रिट आज अर्थात मंगलबार मात्रै दर्ता हुने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेश गरेको रिट सोमबार पनि दर्ता नभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले दुवै निवेदन मंगलबार मात्र दर्ता हुने जानकारी दिनुभयो। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ। तर यस सम्बन्धमा प्रचलित खानी तथा खनिज पदार्थ ऐन 2082 संघीय शासन प्रणाली कार्यान्वयन पूर्वको ऐन हो। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न भनेर सरकारले प्रचलित संशोधन विधेयक ल्याएको छ। तर प्रस्तावित विधेयकले पनि फेरि ढुङ्गा, गिटी र बालुवा लगायतका खानी तथा खनिज जन्य पदार्थको उत्खननको अधिकार संघमै राख्नुपर्ने प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 ल्याएकी हुन्। विधेयक ल्याउनुको कारण स्पष्ट पार्दै उनले विधेयकमा लेखेकी छन्, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट पार्ने उद्देश्यले खानी तथा खनिज जन्य पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक 2083 तर्जुमा गरिएको हो। 14 साउनमा प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा ढुङ्गा, गिटी र बालुवा लगायतका खानी तथा खनिजन्य पदार्थको अन्वेषण प्रदेशले गर्न पाउने तर उत्खननको निर्णायक अधिकार संघमा रहने व्यवस्था गरिएको छ। स्थानीय तहलाई संरक्षणको मात्रै जिम्मेवारी दिने भनिएको छ। यसमा पनि संघ सरकारले तोक्न पाउने भनेर आफैमा अधिकार राख्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। आजको मध्याह दैनिकमा ढुङ्गा, गिटी र बालुवामा संघको नजर, खुम्च्याइँदै प्रदेश र स्थानीय तहको अधिकार शीर्षकमा खबर छापिएको छ।
1: निजी सवारी साधनलाई पनि खुल्यो नाग ढुङ्गा सुरुङ शीर्षकमा कारोबार दैनिक खबर लेख्छ। नागढुङ्गा सुरुङ मार्ग निजी सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। 9 जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यान लगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारी साधन मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान 9 बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी सहित 9 सेटसम्मका निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयो। परीक्षण स्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुल्ला गर्ने तयारी छ। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ी गतिमा चलाउन, सवारीको हेडलाइट बाल्न, गाड़ी टनेलभित्र नरोक्न ओभरटेक गर्न नपाइने नियम राखिएको छ। करिब 29 अर्ब रूपियाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि साउन 11 उद्घाटन गरिएको थियो। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो। कोविड मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 प्रश्न दर्ता गराउन पाउने भए पनि 3 मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रूलिङ अनुसार सबै दलबाट 1-1 प्रश्नको प्रतित्व सुनिश्चित गरिएको थियो, जस अनुसार 6 दलबाट 6 र बाँकी 9 प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
1: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र बैंकले नियमन गर्ने क्षेत्र विस्तार गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था, लघु वित्त र सीमित बैंकिङ कारोबारको इजाजत पाएका हायर पर्चेज कम्पनी र सहकारीहरूलाई प्रत्यक्ष नियमन गर्दै आएको छ। सोमबार बसेको अर्थ समिति बैठकले 3 ठूला कोषलाई केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणमा ल्याउने निर्णय गरेको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। हाल छुट्टा छुट्टै कानूनी व्यवस्था अनुसार सञ्चालन हुँदै आएका कर्मचारी तथा सामाजिक सुरक्षा बचत परिचालन गर्ने संस्थामाथि राष्ट्र बैंकको प्रत्यक्ष नियमनको दायरा विस्तार हुने भएको छ। उहाँले बताउनुभयो, अर्थ समितिबाट पास भएको यो व्यवस्था लागू भएमा 6 खर्ब रूपियाँको कर्मचारी संचय कोष, 3 खर्ब 36 अर्ब रूपियाँको लागनी नागरिक लगानी कोष र 1 खर्ब 23 अर्ब रूपियाँको सामाजिक सुरक्षा कोष समेत केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा आउनेछ। 3 ठूला कोषलाई राष्ट्र बैंकको नियमनमा ल्याउने अर्थ समितिको निर्णय शीर्षकमा राष्ट्रिय दैनिक अभियान दैनिकमा छापिएको खबर हो।
0: युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टमबाट बाहिरिने आश्वासन दिएका 25 म्यानपावर कम्पनीसँग लिखित निवेदन माग गरेको छ। सोमबार मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा 25 म्यानपावर कम्पनीका संचालकहरूले मलेसियाको त्यो निकायमा आफ्नो कम्पनीको नाम दर्ता गरिएको विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रालयले सो निकायबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि 25 म्यानपावर कम्पनीका संचालकहरू प्रत्येकको निवेदन माग गरेको थियो। सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्री कुमारले 25 व्यवसायलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताए।